फर रिस्पोन्डिङ टु लस एण्ड ड्यामेज लगायतका निकायहरूबाट तत्काल उचित क्षतिपूर्ति तथा सहायता पाउनुपर्ने जलवायु न्यायको माग समेत गरिने सचिव राईले जानकारी दिनु भएको हो। जलवायु उत्थानशील पूर्वाधार स्मार्ट कृषि र सरकारवालाको क्षमता विकासका लागि विकसित देशहरूसँग सहज र सहुलियतपूर्ण जलवायु र विभिन्न प्रविधि हस्तान्तरणको अपील गरिने समेत मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र देशका शीर्ष उद्योगी व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि बोलातय भएको भेटवार्ता झण्डै दुई घण्टा समेत चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोलियान सहभागी रहेको थियो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विशुदी रावणले गर्नुभएको थियो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघ पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रधानमन्त्रीसँग संवाद निकै सकारात्मक र उत्साहजनक र परिणाममुखी भएको पनि बताउनु भएको छ। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यको तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाएको ढकालले जानकारी गराएको हो। ढकालको अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले घरेलु पूँजीको परिचालन र प्रत्यक्ष वैदेशिक लगानी एफडीआई दुवैलाई सँगसँगै अगाडि बढ़ाउने विचार प्रस्तुत गर्नुभएको थियो। विशेष गरी पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने, आन्तरिक रोजगारीको अवसर सृजना गर्ने र राज्यको राजस्व दायरा फराकिलो बनाउने विषयमा प्रधानमन्त्रीको विशेष चासो रहेको छ। भदौ 10 गते रसुवा भोटेकोशी बाढ़ीबाट अहिलेसम्म 1386 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितुवनमा 364 जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 199, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुमा 38 जनाको शव फेला परेको हो। काठमाडौँमा उपचारको क्रममा 2 जनाको ज्यान गइसकेको छ। उपचारको क्रममा प्राधिकरणको अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। बाढ़ीमा परेर 337 जना घाइते भएका छन् भने 261 जना उपचारपछि डिस्चार्ज भइसके अहिलेसम्म 13676 जनाको उद्धार गरिएको छ। अहिले नुवाकोटको होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। भोटेकोशी बाढ़ीको आज 18 दिन खोज, उद्धार र राहतको काम भइरहेको प्राधिकरणले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी र सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग राहुल आयोगको प्रतिवेदन 2052 औल्याएको सम्पूर्ण जानकारी र सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय भएको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीको अनुसार मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनको आधारमा सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा भएको जग्गामा घुसाएको भनी उल्लेख भएका किताहरूबाट एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरिएको हो। यसै गरी प्रतिवेदनमा पूरै क्षेत्रफल सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका किताहरूको समेत एकमुष्ट रूपमा निर्णय गरी नेपाल सरकार सरकारी र सार्वजनिक रूपमा नै कायम गर्न निर्देशन दिएको छ। प्रमुख नापी अधिकृत रमेश गेवाली संयोजक रहेको समितिमा गृह मन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमि प्रशासन कार्यालय र नापी कार्यालय दिल्ली बजारका प्रमुख, स्थानीय तह समन्वय शाखाका प्रमुख, भूमि व्यवस्थापन र अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहेका छन्।
नेपाली सेना र सम्बन्ध निकायहरूको निरन्तर समन्वय र अहोरात र घटाईबाट रसुवाको स्याप्रवेशीलाई प्रवेशद्वार बनाएर सिलिमी जलविद्युत आयोजनाको सुरुङसम्म जोड्ने पहुँच मार्ग निर्माणमा महत्वपूर्ण सफलता हासिल गरेको छ। भदौ 10 गते रसुवाको भोटेको सीमा आएको हिम बाढ़ीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्मको सड़क सञ्जाल जोड़िएको छ। भौगोलिक चुनौतीका बीच 3.5 दिनको अथक प्रयासपछि 1050 मिटर लामो ट्र्याक खुलाएको छ। यसअघि साना हेलिकप्टरबाट मात्र पुग्न सकिने उक्त दुर्गम क्षेत्रमा स्याप्रुवेशीबाट सड़क मार्ग निर्माण शुरू गर्दा पहिलो एक्सकाभेटर प्रयोग गरी 550 मिटर बाटो तयार पारिएको थियो। तत्पश्चात बाँकी रहेको कड़ा पहरा छिर्न नेपाली सेनाले 9 पटक नियन्त्रित ब्लास्टिङ गरी थप 500 मिटर ट्र्याक निर्माण सम्पन्न गरेको छ। फहरा फोर्ने र ब्लास्टिङको कठिन कार्य सफलतापूर्वक सकिएसँगै सिलिमी जलविद्युत आयोजनाको सुरुङको मुखमा नै ठूला र भारी उपकरण र आवश्यक सामग्री पुर्याउन सम्भव भएको छ। भारी उपकरणका कार्यस्थलमा पुर्याइसकेकाले आज र भोलिसम्ममा सुरुङ छिचोलिने अपेक्षा समेत गरिएको छ। भदौ 10 गते रसुवाको भोटेकोसी बाढ़ीमा आएको बहिम बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 13,23,10,81,267 रूपियाँ मौजुदा रहेको छ। कोषमा जम्मा भएको उक्त रकम मध्ये 9 वाणिज्य बैंक खाताहरूमा 9,68,23,55,25 रूपियाँ मौजुदा छ र 2 वाणिज्य बैंकमा करिब 2,32,84,77 अमेरिकी डलर मौजुदा रहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि यस कोषबाट 1 अर्ब रूपियाँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकास भइसकेको छ। बाढ़ीपछि राहत सरकारले राहत र पुनर्स्थापनका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश र विदेशबाट रकम संकलन भई कोषमा दाखिल भएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका महिला बालबालिका र अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्ने निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी गराएको छ। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी राहत घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभनमा पारी दबाव र झुटा आश्वासन दिने जोखिम रहेको समेत बताउनु भएको छ। विशेष गरी रसुवाको बेत्रावती र त्रिशुली करिडोर टिमोरे खट्टे खोला स्याप्रुवेशी हाङ्कु बेसी र मैलुङ लगायतका क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ। समितिले महिला किशोरी बालबालिका अपाङ्गत भएका व्यक्ति र अन्य जोखिममा रहेका समूह यौन शोषण लैंगिक हिंसा दुर्व्यवहार मानव बेचबिखन र अन्य हिंसा र उत्पीड़ितको जोखिममा पर्न सक्ने भन्दै सुरक्षा र संरक्षणको प्रभावकारी व्यवस्था गर्न निर्देशन दिएको हो। समितिले महिला बालबालिका र जस नागरिक मन्त्रालय लैंगिक र यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई जोखिममा रहेका समूहलाई लक्षित गरी राहत शिविरमा हेल्प डेस्क सञ्चालन गर्न र पालिकामा रहेका महिला शिविरलाई पनि तत्काल सक्रिय र प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने निर्देशन दिएको छ। पीड़ितबाट प्राप्त उजुरी र सूचनाको गोपनीयता कायम गर्दै कानूनी सहायता उपलब्ध गराउने र आवश्यकताको आधारमा सम्बन्धित निकाय सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न समितिले निर्देशन दिएको सभापति अवस्थितिले बताउनु भएको हो। समितिले महिला बालबालिका लैंगिक र यौनिक अल्पसंख्यक अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका स्वभावमा अध्ययन अनुसन्धान र समितिका लागि विशेषगत क्लस्टर अनुसार उपसमिति गठन गर्ने निर्णय समेत गरिएको छ। उपसमिति दलीय आधारमा गठन गर्ने निर्णय भएको पनि बताउनु भएको छ।
सोलखुम्बुको महाकुलुङ गाउँपालिका दुई बोधेलमा विशाल पहिरो हुङ्गा खोला थुनेर बनेको ताल प्राकृतिक रूपमा नै फुटेर पानी निकास भएको छ। 30 मिटर चौडा पहिरोले खोला थुनिँदा 100 मिटर भन्दा लामो र 15-20 मिटर उचाइसम्मको ताल खोलामा नै बनेको थियो। शुक्रबार हिजो दिउँसोबाट तालको बाँध स्रोत खोलिएर पानी निरन्तर बाहिर बग्न थालेपछि तत्कालका लागि ठूलो दुर्घटना टारेको भए पनि जोखिम भने अझै जोखिम पूर्ण टारेको छैन। ताल फुटेर बाहिरिएको लेदो र पानीको तीव्र बहावले गर्दा दूधकोशी नदीमा पानीको सतह 3-5 मिटरसम्म बढ़न सकिने अनुमान गरिएको थियो। थुनिएको हुङ्गा खोला सोथाङ र थुलुङ दूधकोशी गाउँपालिका हुँदै ओखल ढुङ्गाको दूधकोशी नदीमा मिसिने भएकाले त्यस तटीय क्षेत्रका बस्तीहरू उच्च जोखिममा परेका छन्। माथिबाट पुनः पहिरो खसेर खोला थुनिन सकिने सम्भावना अझै कायम रहेकाले सोलखुम्बु र ओखल ढुङ्गा जिल्ला प्रशासन कार्यालयले नदी किनारका सम्पूर्ण बस्तीहरूलाई सतर्कता रहन अपील गरेको छ भने प्रहरी टोली पनि तटीय क्षेत्रमा खटाएका छन्। बजारमा खाना पकाउने एलपी ग्यासको बिक्री तीम अभाव सृजना गरी कालोबजारी गर्नेहरू बिगी बढ़ेको छ। सर्वसाधारण उपभोग्य ग्यास नपाएर भौतारिरहेका बेला बिचौली र केही व्यापारीले भने ग्यास लुकाएर महँगो मूल्यमा ग्यास बेचिरहेको तथ्य बाहिरिएको छ। यसै क्रममा प्रहरीले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा छापा मारी लुकाइराखिएको 100 सिलिण्डर ग्यास बरामद गरेको छ। काठमाडौँको नारेफाँड र सामखुसी क्षेत्रबाट कृत्रिम अभाव खड़ा गरी मूल्य ग्यास बेच्नेहरू व्यापारीहरू फन्दमा परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ 32 स्थित नरेफाडबाट 183 थान सामखुसीबाट 190 थान सिलिण्डर बरामद गरेको छ र ग्यासको कालो बजारी गरिएको आरोपमा नरेफाड रामेसा ब्रान्डका ग्यास डिलर सञ्चालक नारायण श्रेष्ठ र वसुन्धारा स्थित हाम्रो सगरमाथा सहकारी संस्था मार्फत ग्यास कारोबार गर्ने प्रदीप घिमिरेलाई पक्राउ गरेको छ। बिहिबार मात्र नयाँ मन्त्रीले शपथ ग्रहण मन्त्रालयमा पुगेपछि मन्त्री शाहले तत्काल छलफल गरेर आवश्यक कदम चाल्ने घोषणा गरेका थिए। सोही अनुसार पहिलो दिन कमाण्ड पोस्ट स्थापना गरेर ग्यासको आपूर्ति र वितरणको निगरानी गरिरहेको मन्त्रालयले जनाएको छ। यसै विषयमा मन्त्री शाहले ग्यास उद्योगीसँग 5 बजे छलफल समेत गरिएको थियो। साझा खबरमा अब विदेशको खबर। फिलिपिन्समा 134 यात्रु र चालक दलका सदस्य बोकीको फेरीमा आग लाग्यो हुँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने 86 जना विपत्ता भएका छन्। घटनामा 43 जनाको उद्धार गरिएको तटरक्षक बलले जनाएको छ र मालवान प्रान्तको पर्यटकीय गन्तव्य कोरेनतर्फ गइरहेको एमभी जुन एबोस्टरमा आग लागि भएको थियो। आज खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलको प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै कर्णाली शिवराज फाइनलमा प्रवेश गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कपडा हलमा भएको खेलमा कर्णाली शिवराजले काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गरेको छ। कर्णाली शिवराजले काठमाडौँ रेड्सलाई 25-21, 20-25, 25-23 र 25-22 हराएको छ। पहिलो सेटमा शुरूआती अग्रता लिएको काठमाडौँ रेडले अग्रता जोगाउन नसक्दा सेट गुमाएको छ। लीग चरणको खेलमा कर्णाली पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सलाई पराजित गरेको थियो, दोस्रो खेलमा खत्तड फल्कान्सलाई र तेस्रो खेलमा सगरमाथा स्मार्टलाई पराजित गरेको थियो। चौथो खेलमा पनि काठमाडौँ रेडसँग पराजित भएको थियो। काठमाडौँ रेड्स पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्ससँग पराजित भएको थियो भने त्यसपछि टीमले लगातार जित दर्ता गरेको छ। अन्नपूर्ण स्पाइकर्स किङ 12 अङ्कको स्थानमा रहेको छ भने सिधै फाइनलमा स्थान बनाएको छ। फाइनल खेल अन्नपूर्ण स्पाइकर किङ्ससँग कर्णाली शिवराजले आज शनिबार 4 बजे खेल्ने भएका छन्। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। जलवायु संकटको असरबारे नेपाली राष्ट्रिय सभाको महासभामा जानकारी गराउने, सिंहदरबारमा प्रधानमन्त्री र उद्योग बीच 2 घण्टा छलफल, राहुल आयोगले औल्याएको अतिक्रमित जग्गा सरकारको नाममा कायम गर्ने निर्णय, सिलिमी जलविद्युत आयोजनाको सुरुङसम्म पहुँच मार्ग निर्माण सफलता,
नारी प्रभावित महिला र बालबालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन। उपत्यकामा ग्यास अभाव आपूर्ति र वितरणको निगरानी गर्न कमाण्ड पोस्ट खडा। र नेपाल भलिबल लीगमा काठमाडौँलाई पराजित गर्दै कर्णाली शिवराज फाइनल। साझा खबर अहिलेलाई यति नै। अर्को खबरका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: खबर
1: भोटेको सी बाढ़ी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव, दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवित भेटिने आशा,
0: बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्ध खोप अभियान शुरू, सहकारीले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने, विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै,
1: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा, ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी,
0: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित, विश्वभर इन्धन आपूर्तिका लागि खाड़ी मुलुकहरू छलफलमा, इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता,
1: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगिर दोस्रो साताबाट टेबल टेनिस खेलाड़ी प्राजना महर्जनलाई थाइल्याण्डमा जीत।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा, सुरुङमा उद्धार 17 दिनसम्म कठिन भएको प्रसंग,
0: भोटिकोशीमा आएको विनाशकारी बाढ़ीपछि रसुहा, नुवाकोट र धादिङका जलविद्युत आयोजनामा कार्यरत 916 जना अझै सम्पर्कविहीन छन्। बाढ़ी गएको 17 दिन बितिसक्दा पनि सुरुङ र भूमिगत विद्युत गृहमा फँसेको आशंका गरिएका व्यक्तिको खोजी पूरा हुन सकेको छैन। नेपाली सेना प्रहरी सम्बन्धित आयोजना तथा स्वदेशी विदेशी प्राविधिकहरूको टोली खोज तथा उद्धारमा जुटिरहेको छ। राष्ट्रिय योजना आयोग सहितको प्राविधिक टोलीको प्रतिवेदन अनुसार बाढ़ीमा 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्यानल प्रभावित भएका छन्। ऊर्जा तथा ग्रिड प्रणाली पुनरुत्थानका लागि करिब 3 खर्ब 90 अर्ब रूपियाँ आवश्यक पर्ने आकलन समेत गरिएको छ। बाढ़ीले सड़क पुल र आयोजनासम्म पुग्ने बाटो बगाएपछि उद्धारका लागि उपकरण घटनास्थल पुर्याउन कठिन भएको छ। हेलिकप्टरबाट समेत सबै उपकरण लैजान सम्भव देखिएको छैन। अप्पर त्रिशुली 1 सड़क र पुल बग्नुका साथै इन्टरनेट तथा विद्युत आपूर्ति अवरूद्ध हुँदा उद्धार टोलीलाई थप समस्या भएको आयोजनाले जनाएको छ। आवश्यक उपकरण लैजान ढिलाइ हुँदा खोजीको कार्यलाई तीव्र रूपमा अगाडि बढ़ाउन समेत अप्ठ्यारो भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले बताएका छन्। सुरुङभित्र पानी, लेदो, ढुंगा र काठ कति भरिएको छ भन्ने प्रश्न नहुँदा पनि उद्धार रणनीति पटक पटक परिवर्तन गर्नुपर्ने अवस्था आएको जियो टेक्निकल इन्जिनियरिङ इन्जिनियर उदय राज न्यूपानेले बताउनु भएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सुरुङ पूर्ण रूपमा पानी र लेदोले नभरिएको अवस्थामा केही भागमा हावा र अक्सिजन बाँकी हुन सक्ने बताउनु भएको छ। त्यसैले खोजी पूरा नहुँदै सुरुङभित्र रहेका व्यक्ति जीवित छैनन् भन्ने निष्कर्षमा पुग्न नहुने समेत उहाँले बताउनुभयो।
1: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखाला देखिन थालेपछि प्रभावित क्षेत्रमा सरकारले हैजा विरूद्धको खोप दिन शुरू गरेको छ। जनस्वास्थ्य कार्यालय रसुगाका प्रमुख निर्धोज घरती मगरले बाढ़ी प्रभावित क्षेत्रका नागरिकलाई नजिकको खोप केन्द्रमा पुगेर हैजा विरूद्धको खोप लगाउन शुरू गरिएको बताउनु भएको हो। उहाँले आफूले खोप लगाएको वा नलगाएको यकिन गरी खोप नलगाएकाले पाइक पर्ने केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गर्नुभयो।
3: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 हेन्द्र होल्डिङ सेन्टरमा शुरू भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भइरहेको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलिन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु एकदमै महत्वपूर्ण छ। 1 वर्षदेखि माथिका सम्पूर्ण जनसंख्यालाई चाहिँ हैजा विरुद्ध खोप दिइनेछ। 1 वर्षदेखि माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रसुवाका जनतालाई गर्भवती, सुत्केरी र सम्पूर्ण यो दीर्घ रोगी सबैले खोप लिन मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिन नमिल्ने हो। दिदी खोप पनि यो धनुसङ्कार वृद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा एक हप्ता पछाडि फेरि हामीले 6 महिनादेखि 15 वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई दादु र रुगुला वृद्धको खोप पनि प्रदान गर्नेछौँ।
1: हैजासँगै टिटनाशक र दादुरा रूबेला खोप पनि लगाउने सरकारको तयारी रहेको छ। खोप लगाउने दिन र समयबारे नजिकको स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका वा ओडाका जनप्रतिनिधिसँग जानकारी लिन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ। बाढ़ीपछि दूषित पानी र खानेकुराका कारण हैजा तथा अन्य संक्रामक रोगको जोखिम बढ़न सक्ने भएकाले खोपसँगै सफा पानी पिउन र स्वास्थ्यमा सरसफाईमा विशेष ध्यान दिन स्वास्थ्य कर्मीले आग्रह गरेका छन्।
0: यसैबीच सरकारले भोटेकोशी बाढ़ी पीड़ितलाई दशैं अघि नै अस्थायी घर बनाउने तयारी समेत गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि सरकारले 7,23,21,52,00,00 रूपियाँ आवश्यक पर्ने अनुमान पनि गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुप्त क्षति तथा आवश्यक आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनत्थानका लागि मात्रै 4,73,57,19,00,00 रूपियाँ लाग्ने अनुमान गरिएको छ। प्रतिवेदनले पुननिर्माणलाई दुई चरणमा विभाजन गरेको छ, जस अन्तर्गत आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुननिर्माणका लागि 8,73,50,00,00 रूपियाँ र दीर्घकालीन पुननिर्माणका लागि 7,54,58,02,00,00 रूपियाँ खर्च हुने समेत अनुमान गरिएको हो।
1: यसैबीच भोटेकोशी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले क्षति र क्षतिपूर्तिको आधार अध्ययन गरी 15 दिनभित्र प्रतिवेदन बुझाउनेछ। यस्तै यातायात क्षेत्रका निजी नीति नियम ऐन कानून तथा मापदण्ड समयानुकूल बनाउन जंगबहादुर डाँगीको संयोजकत्वमा अर्को समिति पनि गठन गरिएको छ। उक्त समितिले 45 दिनभित्र राय सहितको सुझाव प्रतिवेदन पेश गर्नेछ।
0: सरकारले सहकारी संस्थालाई पनि ग्राहक पहिचान सहित उच्च पदस्थ अधिकारी तथा वास्तविक धनीको विवरण राख्नुपर्ने व्यवस्था लागू गरेको छ। राष्ट्रिय जोखिम न्यूनीकरण प्रतिवेदनले सहकारी क्षेत्रबाट सम्पत्ति शुद्धिकरणको जोखिम मध्यम उच्च देखाएपछि राष्ट्रिय सहकारी प्राधिकरणले बैंक तथा वित्तीय संस्था सरह सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी नियन्त्रण सम्बन्धी मार्गदर्शन लागू गरेको हो। मार्गदर्शन अनुसार सहकारीले उच्च जोखिम भएका सदस्य तथा कारोबारको थप 5 जाँच, शंकास्पद कारोबारको वित्तीय जानकारी इकाईमा रिपोर्ट र प्रति सम्बन्धित सूचीमा रहेका व्यक्तिको सम्पत्ति रोक्का गर्नुपर्ने समेत व्यवस्था गरेको छ। व्यवस्था पालना नगरे सहकारी संस्था निलम्बन गर्ने र दर्ता खारेजीसम्मको व्यवस्था लागू गर्ने समेत प्राधिकरणले जनाएको हो।
1: उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये 4 ठूला हिमतालको पानी घटाउने गृह कार्य सरकारले शुरू गरेको छ। हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ़दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य थालेको हो। यही प्रयोजनका लागि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ। केन्द्रका उप कार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार हिमाली देश नेपालमा विगतका 2 दशक यता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा बढ़ेको छ भने विस्फोट भएर हिमबाड़ी सिर्जना हुँदा मानव बस्तीमा जनधनको ठूलो क्षति हुने क्रम पनि बढ़ेको छ। त्यसलाई ध्यानमा राख्दै सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने कसरत शुरू गरेको हो। विगतमा भएको अध्ययन अनुसार नेपाल भारत चीनमा गरेर 47 हिमताल कुनै पनि बेला विस्फोट हुन सक्ने खतरायुक्त छन्। भट्टराईले भन्नुभयो त्यसमध्येका 25 हिमताल नेपाल छन्। तीमध्ये कतिपय मानव बस्तीमाथि धारिलो तरवार जस्तै बनेकाले पानीको तह घटाउने पर्ने अवस्थामा पुगेका छन्।
0: स सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसीमा पुनर्वस्तीको बहस विपदको जोखिम र स्थानीयको भविष्य
4: अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठूलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन. यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको जबरजस्ती नगरौं प्रकृतिसँग सकिँदैन.
1: विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै विश्वभर इन्धन आपूर्तिका लागि खाड़ी मुलुकहरू छलफलमा लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
5: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौं, अहिले फेरि ढिलो होला नि.
6: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने. आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि. यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु.
5: ओहो, तिमी त घरको खाने भएछौ नि.
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर.
7: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ. यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन. धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ.
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ. यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि. यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि.
8: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं. विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं. हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ. ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन.
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ.
1: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो. तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ.
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ.
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ.
1: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ.
0: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ. जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन.
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम.
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ. अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर.
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोसी बाढी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अवरूद्ध शीर्षकमा खबर प्रकाशित छ. यसलाई शिवहरि घिमिरेले लेख्नु भएको छ. भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका 14,000 भन्दा बढ़ी बाल बालिकाको पठन पाठन अवरूद्ध भएको छ. मन्त्रालयका अनुसार तीन जिल्लाका 63 विद्यालय बाढ़ीबाट प्रभावित भएका छन्। त्यस्तै रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा काठमाडौँ महानगरको अतिक्रमित 1859 रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय शीर्षकको अर्को खबर पनि प्रकाशित छ। रावल आयोगले किटान गरेका, अतिक्रमण भएर व्यक्तिका नाममा गएका श्वेता सरकार मातहत ल्याउने निर्णय भएको छ। अतिक्रमित भएर व्यक्तिका नाममा गएका र व्यक्तिको नाममा कायम भएका श्वेता हट्छन् र यसका लागि नापी र मालपोत कार्यालय निर्देशन समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै प्रधानमन्त्री शाहले राष्ट्र संघीय महासभामा उठाउँदैछन् यी पाँच एजेण्डा शीर्षकमा पनि आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा खबर प्रकाशित छ। त्यस्तै उपाध्यक्ष बादलको प्रस्तुतिले पार्टी पुनर्गठन कार्यदलमा नोकझोक शीर्षकमा खबर छ। एमाले चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष तथा संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलका छुट्टा छुट्टै प्रतिवेदन पेश भएका छन्। यसअघि नै तयार भएको पोखरेलको प्रतिवेदनमा गत चुनावको पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने भन्दै तल्लो तहबाट आएका पार्टीको पुनर्गठनको बहस पनि त्यहाँ चुलिएको छ। त्यस्तै ग्यास कालोबजारी गर्ने विरूद्ध कार्यवाही तीव्र शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकको अर्जुन पौडेलले लेख्नु भएको खबर पनि प्रकाशित छ। सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका मानिस महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा भएको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको हो। त्यस्तै काठमाडौँ लाइफ लाइन सड़क अवरूद्ध पारीको समानान्तर सम्भावना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ भने भित्री पृष्ठमा ग्यास आपूर्ति व्यवस्था सहज नबन्द मारमा उपभोक्ता शीर्षकको खबर छ। फागुनदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दा माग र आयात दुवै घटेको निगमको दावी छ। आधा सिलिण्डर बाढ़ीका बेला उपभोक्ता र डिलरले धेरै स्टक राख्दा खपत कम भएकाले पनि आयात पनि घटेको स्पष्टीकरण दिइएको छ। ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्न प्रधानमन्त्रीको चासो शीर्षकको खबर पनि छ। सरकारले फुकाउनु पर्ने कानूनी तथा व्यवहारिक जटिलतामा प्रधानमन्त्रीले उद्योगीहरूसँग राय समेत माग्नु भएको छ।
1: नागरिक दैनिकमा पहिलो पृष्ठमा सन्नाटामा रसुवा शीर्षकमा खबर छापिएको छ। यो खबर रमेश धमलाले रसुवाबाट लेख्नु भएको हो। बाढ़ीको सन्नाटा सिंगो जिल्लामा छ। रसुवामा कति मानवीय क्षति भयो यकिन छैन, तर धुन्चे भन्दा माथि स्याप्रुवेशी लिङलिङ टिमुरे घट्टेखोला रसुवागढ़ीमा सड़क र बस्तीको कुनै पनि अस्तित्व नभएको खबरमा उल्लेख रहेको छ। पर्यटन क्षेत्रमा मात्रै 52 अर्बको क्षति, होटेलमा मात्रै 19.5 अर्बको नोक्सानी शीर्षकमा मधुजंग पाण्डेले काठमाण्डुबाट लेख्नु भएको खबर समेत रहेको छ। त्यसै गरी आमा बुवासँग बस्दैनन् 6 लाख बच्चा शीर्षकमा रूबी रनियारले काठमाण्डुबाट लेख्नु भएको खबर समेत छ। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्मदिने आमा बुवासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो। त्यसै गरी गोर्खा पत्रको पहिलो पृष्ठमा सब पहिचानमा फेस ट्र्याप प्रविधि शीर्षकमा शम्भु दंगालले लेख्नु भएको खबर छ। गत भदौ 10 गते भोटेको सी हिमबाड़ीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरीले आफैले बनाएको फेस ट्र्याप एआई प्रविधि प्रयोगमा ल्याएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टीम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाड़ीमा ज्यान गुमाएका व्यक्तिहरूको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी बस्ने नहुने गरी चर्के घर लोमान्थाङ भूकम्प शीर्षकमा अर्को खबर रहेको छ। मुक्तिनाथका समाचारदाताले लेख्नु भएको खबर हो। त्यसै गरी पुल नहुँदा जोखिमको यात्रा शीर्षकमा तिलासन पाण्डेले तमघास गुल्मीबाट लेख्नु भएको खबर रहेको छ। कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्डका विभिन्न खोलामा पुल नहुँदा यात्रु तथा सवारी चालकले बर्खायामा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। बाढ़ीमा भाई डुब्यो हरायो अटवारीको खुशी शीर्षकमा सन्तोष दहितले दाङबाट लेख्नु भएको खबर रहेको छ भनेदेखि विपदपछि बस्ती व्यवस्थापन शीर्षकमा अर्को खबर पनि छापिएको छ। त्यसै गरी बाढ़ीले दिएको पीड़ा तुइन तर्न 5 घण्टा पर्खनुपर्छ शीर्षकमा अर्को खबर रहेको छ भने ठूलो आयोजना बन्दै कर्णालीको रूप फेरिँदै शीर्षकमा विष्णु प्रसाद नेउपा

0: नागरिकको भित्री पृष्ठमा जापानिज इन्सेफ्लाइटिस संक्रमणले थप एकजनाको मृत्यु शीर्षकमा खबर छ। पवित्र सुनारले लेख्नु भएको खबरमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण बिहिबारसम्म थप एकजनाको मृत्यु भएको उल्लेख रहेको छ। कैलालीकी 50 वर्षीय महिलाको बुधबार मृत्यु भएको हो। ती महिलाले नेपालमा चालू वर्षमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण मृत्यु हुनेको संख्या 25 पुगेको सरकारले जनाएको छ।
1: साझा खबरमा अब विदेशका खबर। यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस घरबाट विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार यो संख्या दोब्बर भन्दा बढ़ी रहने संयुक्त राष्ट्रसंघले बताएको छ। वर्षौंदेखि उत्तरी यमनका ठूला भागमाथि नियन्त्रण जमाइरहेको इरान समर्थित हुतीहरूले गत हप्ता साउदी समर्थित सरकारी सेना विरूद्ध ठूलो आक्रमण समेत गरेको थियो। द्वन्द्वका कारण घर छोड्नेको संख्या करिब 18,500 पुगेको समेत राष्ट्रसंघले जनाएको छ। तेहरानले सोमबार ओमनमा जारी खाड़ी मुलुकहरूसँग विश्वभर इन्धन आपूर्तिका लागि रणनीति महत्वपूर्ण हर्मुज जलमार्गका विषयमा छलफल गर्ने भएको छ। मध्यपूर्वको द्वन्द्वका क्रममा इरानले यो जलमार्गलाई पटक पटक अवरूद्ध पार्दै आएको छ। इराक र पर्सियाली राष्ट्रका अन्य तटवर्ती राज्यहरू सहभागी हुने समेत बताइएको छ। इरान अमेरिकी इजरायल आक्रमणका मा आफ्ना सर्वोच्च नेता मारिएपछि फेब्रुअरी 28 युद्धमा छ। इरानले देशभरि आक्रमण गरेर जवाफी कार्यवाही गरेको र हर्मुज जलमार्गलाई समेत नाकाबन्दी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र यमनमा पुनः द्वन्द्व चर्किएसँगै इरान र साउदी अरबका शीर्ष कूटनीतिक बीच क्षेत्रीय तनाव र बढ़दो असुरक्षालाई कम गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। इरानी विदेश मन्त्री र साउदी विदेश मन्त्रीले वार्तामा तनाव फैलन नदिन तथा क्षेत्रीय स्थिरता पुनः स्थापित गर्न कूटनीतिक प्रयास र सहकार कार्य जारी राख्ने समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
0: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलको उपाधिका लागि आज प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सको सामना गर्दछ। खेल अपहरान्न 4 शुरू हुनेछ। छ टोली सहभागी लीगमा अन्नपूर्ण शीर्ष स्थानमा रहेर सिधै फाइनलमा प्रवेश गरेको हो। केडिया ग्रुपको आयोजनामा पहिलो पटक आयोजना भएको एनबीएलमा 6 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए। एनबीएलको विजेताले नगद 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगिर 16 गतेदेखि 29 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको सिफारिशका आधारमा प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत लगायत विभिन्न जिल्लामा आयोजना गर्ने निर्णय गरेको हो। र नेपाल र युएबीच आज एसीसी प्रिमियर कपको उपाधिका लागि भिडन्त हुँदैछ। यो भिडन्त उपाधि कब्जा गर्नुभन्दा पनि अर्को वर्ष एसिया कपका लागि छनौट प्रावधान हो। यसैकारण नेपाल र युएई फाइनल खेल गुमाउन चाहँदैनन्। प्रिमियर कप विजेता नै सन् 2027 आयोजना हुने एसिया कपमा छनौट हुनेछ। पछिल्लो दुई संस्करणको फाइनलमा नेपाल र युएई नै प्रतिस्पर्धा गरेका थिए। दुवै टोलीले समान एक जित र हार निकाले। लगातार तेस्रो पटक फाइनलमा खेलिरहन यी दुवै टोलीका खेलाड़ीहरू एक आपसका कमी कमजोरी र बलियो पक्षसँग राम्रोसँग जानकारमा छन्।
1: भोटिकोसे बारीपछि प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउने कि सुरक्षित स्थानमा सार्ने विज्ञसँगको कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याज त फिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा पुनर्वस्ती बसाउने विषय। भोटेकोसी बाढ़ीले तहस नहस बनाएको क्षेत्रमा पुनः बस्ती बसाउने बहस चलिरहेको छ। कतिपय स्थानीयले ऐतिहासिक र धार्मिक स्थान रहेको भन्दै त्यस्ता स्थानको सुरक्षा गर्नुपर्ने बताएका छन्। स्थानीयको जीविकोपार्जन र सामाजिक सम्बन्ध जोगाउने कि सम्भावित जोखिमबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्ने भन्ने प्रश्न अहिले प्रमुख बनेको छ। यही विषयमा हामीले बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
4: पूर्व सूचना प्रणालीलाई थप विस्तार व्यापक बनाउनु पर्नेछ। यसमा मैले अघि पनि भने हामीले पछिल्लो दश वर्षमा उल्लेख्य काम गर्यौं, प्रगति पनि उल्लेख्य हासिल गर्यौं। ठूला नदीहरूमा तराईको क्षेत्रमा बाढ़ीकै कारणले मान्छे मर्नुपर्ने अवस्था शून्यतामा गरे, अब पहाड़ी क्षेत्रमा अलिक बढ़िया छ, त्यसमा हामी काम गर्नुपर्नेछ, गर्छौं। यसमा सबैको समुदाय, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार,

0: संघ संस्था मित्र राष्ट्र सबैको सहयोगको खाँचो छ। हामी त्यो हात फिदाएका छौं। हामी सबैलाई चाहिँ यहाँहरूले पनि विश्वास गरिदिनु, सहयोग गरौं। हामी सबै लाग्यौं भने हामी क्षतिलाई न्यूनीकरण गर्न सक्छौं भविष्यमा।
1: सरकारले चाहिँ पछिल्लो समय जुन सड़क निर्माणको कुरा छ त्यो चाहिँ एकदमै धेरै सजिलो हुन्छ भनेर, सहज पनि हुन्छ भनेर नदीको किनारमै बनायो, जसले गर्दाखेरि चाहिँ अहिले हामीले आफ्नो मान्छे गुमाउनु पर्यो पनि भन्नुहुँदैछ कि सड़क नदीको किनारमा हुँदै गर्दाखेरि हामीलाई सहज भयो होइन, यात्रा गर्नदेखि लिएर सामान ल्याउनदेखि लिएर शिक्षा स्वास्थ्य सबै कुराको सहज भयो, त्यो कारणले हामी सड़कको किनारमा गएर बस्यौं, व्यापार गर्न पनि सजिलो भयो। सरकारले नै 40 मिटर माथि मात्रै सड़क बनाइदिएको भए हामी माथि बस्छौं भन्ने खालको पनि कुरा गर्नुभयो कि, यसमा चाहिँ के छ तपाईँको यो अब सड़क निर्माणकै कारणले गर्दाखेरि चाहिँ नेपालका धेरै शहरहरू चाहिँ नदी किनारमा बसे भन्ने हो अथवा के हो त?
0: अब यसलाई यसरी हेरौँ, सड़क जाला भाँचिएला सड़क फेरि पनि बनाउन सकिन्छ, तर सड़क नदीको छेउमा गयो भन्दैमा हामी नदीको छेउमै गएर बस्ने, व्यापार गर्ने, जीविकोपार्जनको गर्ने काम चाहिँ नगरौं। भलै राज्यले कानून बनाएर त्यसलाई रोक्न सकेन, राज्यको दोष पनि त्यसमा होला। सड़कको छेउछाउ, सड़क भनेको चाहिँ एउटा यात्राको लागि मात्रै हो, स्थायी बसोबासको लागि त्यसको छेउछाउ होइन भन्ने भाष्य हामीले, अब यो बाढीले त त्यो भाष्य निर्माण गरेर गयो, अब हामी त्यसो नगरौंला। मलाई त के लागिराखेको छ भने मानिसहरूले अब सड़कको छेउछाउ सुरक्षित देख्नुहुन्न, मोर सेफर लोकेशन खोज्नुहुन्छ, जानुहुन्छ।
1: तपाईँले भन्दै गर्दाखेरि म जोडिहालेँ फेरि, कतिपयले अहिले अब जस्तो बेत्रावती भयो, देवीघाट भयो होइन, चाहिँ ऐतिहासिक पृष्ठभूमि बोकेका शहरहरू जुन चाहिँ धार्मिक रूपले पनि जोडिएका ठाउँहरू छन् नि त, यसलाई चाहिँ जोगाउनुपर्छ र यहाँ फेरि पनि बस्ती बसाउनुपर्छ भनेर अभियान पनि शुरू गरिसक्नु भएको छ कि, अब यसमा चाहिँ अब बाढ़ी पूर्वानुमान शाखाको प्रमुख र बाढ़ीको विज्ञ भएको हिसाबले पनि त्यो अब नदी किनारमै छ, अब यसलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँले?
0: अब यसमा म दुईटा कुरा राख्न चाहन्छु। जहाँसम्म संस्कृतिसँग जोडिएको विषय, धर्मसँग जोडिएको विषय छ, त्यसमा अघि मैले भनेकै विषय हो, त्यसमा हामीले फेरि पनि त्यहाँ निर्माण गरौं सकिन्छ। अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठूलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। जहाँसम्म बस्तीको विषय छ त्यो, कसैले त्यसो भनिराख्नु भएको छ भने कृपया त्यसो नगरौं, र समाजकै मानिसहरू अगुवाले नै त्यसो भन्न थाल्नुभयो भने भोलिको पुस्ताले सिक्ने पनि त्यही हो। हामी कम्तीमा मेलम्चीको बाढी पछाडि मेलम्चीमा के देखिरहेका छौं भने ती जुन घरहरू बगे त्यहाँ फेरि घर बनिरहेका छैनन्, ठूला स्थायी घरहरू। त्यस कारणले भविष्यमा हामी सुरक्षित हुँदै गइरहेका छौं, र यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको हो, जबरजस्ती नगरौं, प्रकृतिसँग सकिँदैन।
2: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव, दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवितै भेटिने आशा।
2: बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्ध खोप अभियान शुरू, सहकारले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने, विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै।
3: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा, ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी।
2: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित, विश्वभर इन्धन आपूर्तिका लागि खाड़ी मुलुकहरू छलफलमा, इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता।
3: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगिर दोस्रो साताबाट एसिया कपमा पुग्न आज नेपाल र यूएई बीच भिडन्त हुँदै।
2: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले ई हिमालय टाइम्समा महेश बास्ताकोटीले बनाउनु भएको चसक्क शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुनमा व्यङ्ग्य गर्न खोजिएको छ योभन्दा केही दिन अगाडि जीएनजी आन्दोलनमा सादत प्राप्त गरेका व्यक्तिहरूको शालिक निर्माण र अनावरण गर्ने कार्यक्रम थियो। त्यो कार्यक्रममा कतिको अनुहार नमिलेको भन्दै कार्यक्रम स्थगित भयो र त्यही कुरालाई व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ दुईजना व्यक्ति झोला बोकेर स्कूल जाँदै गरेको या कलेज जाँदै गरेको जस्तो देखिन्छ। हातमा आन्दोलन जारी छ भन्ने एउटा प्ले कार्ड रहेको छ भने अलि पर हेर्यो भने जेएनजी आन्दोलन स्थल भनेर पनि लेखिएको छ र एउटा शालिक छ र शालिकमा जेएनजी सहित भनेर लेखिएको छ। माथि एकजना व्यक्तिले भन्दैछन्, माथि यस्तो लेखिएको छ, ठूलै परिवर्तन भइसक्यो साथी, हामीले सुशासनको आन्दोलन गर्दा 2082 साल थियो, अहिले 83 साल।
3: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ।
2: भाइ, अघिल्लो पटक हामीले पाउलले एफिससका विश्वासीहरूलाई सन्तहरू भनेर सम्बोधन गर्नुभएको कुरा बुझ्यौं। उहाँले आफूलाई परमेश्वरको इच्छाद्वारा ख्रिष्टको प्रेरित भनेर चिनाउनुभयो अनि हामीले ख्रिष्टमा विश्वास गरेपछि उहाँसँग जोडिन्छौं र परमेश्वरका निम्ति अलग पारिन्छौं भन्ने कुरालाई यो अध्ययनको यात्रामा सिकिरहेका छौं।
1: हजुर हो भाइ, र आज मलाई एउटा कुराले अलि चिन्तित गरेको छ। जीवनमा धेरै कुराहरूको आवश्यकता हुन्छ, जस्तै पैसा, काम, सुरक्षा, सम्बन्ध, भविष्यको चिन्ता, अनि यी सबै कुराहरूको बीचमा कहिलेकाहीँ चाहिँ यी सबै कुराको अभाव हुँदा मसँग त केही पनि छैन जस्तो चाहिँ त्यो महसुस हुँदो रहेछ।
2: भाइ, यस्तो अवस्थामा हामीले केही समय रोकेर एउटा महत्वपूर्ण प्रश्न आफैलाई सोध्नुपर्छ। म ख्रिष्टमा वास्तवमा को हुँ?
1: साँच्चै हो नि दाई, तर धेरै पटक नि दाई यो हामीले यी प्रश्नहरू चाहिँ पर्याप्त मात्रामा चाहिँ आफैलाई सोध्दैनौ नि फेरि।
2: हो भाइ, आजको अध्ययनको मुख्य विषय यहीँबाट शुरू हुन्छ। ख्रिष्टमा हामीले पाएको आत्मिक आशिष, हामीले परमेश्वरबाट पाएको सबैभन्दा ठूलो आशिष कुनै भौतिक वस्तु होइन, हाम्रा सबै आशिषका मूल स्रोत येशू ख्रिष्ट स्वयं हुनुहुन्छ भन्ने सत्यलाई हामीले आज थाहा गर्नेछौँ।
1: त्यसो भए दाई, मसँग संसारको मूल्यवान ठान्ने सबै कुरा नभए पनि यदि मसँग ख्रिष्ट हुनुहुन्छ अथवा म ख्रिष्टमा छु भने मसँग आवश्यक सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ रहेछ, होइन त?
2: हो, ख्रिष्टमा हामीलाई चाहिने सबैभन्दा महत्वपूर्ण कुरा पाएका छौं। ख्रिष्ट हाम्रो धार्मिकता हुनुहुन्छ, उहाँ नै हाम्रो उद्धारकर्ता हुनुहुन्छ। त्यसैले हामीले कहिलेकाहीँ आफ्नो परिस्थिति हेर्नुभन्दा पहिले ख्रिष्टमा आफ्नो अवस्था हेर्नुपर्छ।
1: दाई, तर एउटा कुरा अझै बुझ्न गाह्रो लाग्छ। हामीले परमेश्वरलाई खोजेर भेटाएका हौ कि परमेश्वरले हामीलाई खोज्नु भएको हो?
2: आहा, कस्तो रोचक र सुन्दर प्रश्न गर्नुभयो भाइ तपाईँले। सत्य के हो भने हामीले परमेश्वरलाई भेटाएका होइनौ, परमेश्वरले हामीलाई खोज्नुभयो। उहाँले संसारको उत्पत्तिभन्दा अघिबाटै आफ्ना मानिसहरूलाई चुन्नु भएको कुरा पावलले बताउनुहुन्छ। अब आउनुहोस् परमेश्वरको वचनमा ध्यानपूर्वक जाउँ र ख्रिष्टमा दिएको आत्मिक आशिषको सुन्दर सत्यलाई यो हाम्रो मुक्तिको मार्ग अध्ययनको यात्रा मार्फत बुझौं।
3: मित्र, तपाईं सबैलाई प्रभु येशू ख्रिष्टको मधुर उच्च नाममा नमस्कार, साथै जय मसीह। तपाईहरूलाई यादै होला कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन नयाँ नियमको एफिसीको पुस्तकबाट गरिरहेका छौं। आशा गर्दछु तपाईले जतिसम्म हामीले अध्ययन गर्यौं यस पुस्तकबाट थुप्रै आत्मिक रूपमा आशिषित भइरहनु भएको छ। अनि आउने दिनहरूमा पनि परमेश्वरको वचन अध्ययनमा निरन्तर भाग लिइकन परमेश्वरको वचनको आशिषको आफ्नो जीवनमा उठाउनुहुनेछ। आउनुहोस् हामी छोटो प्रार्थना गरौं। प्यार प्रभुजी, आज पनि हामी तपाईँको चरणमा आउँदछौ, तपाईँको तमाम आशिष कृपा करूणाको लागि धन्यवाद दिन चाहन्छौ। तपाईँ प्रभुले हाम्रो जीवनमा महान कार्य गर्नुभएको छ, महान उपकारहरू देखाउनु भएको छ, जुन हामी प्रभुजी नाम नाम गरेर वर्णन गर्न सक्दैनौ। प्यार प्रभुजी, यही भन्न सक्छौ र तपाईँले यही दिन सक्छौ त्यो धन्यवाद। प्यार प्रभुजी, हाम्रो तुच्छ ओठबाट निस्केको धन्यवादहरू तपाईँ ग्रहण गर्नुहोस् र प्रभु आफ्नो महिमा हाम्रो जीवनद्वारा यस बाइबल अध्ययन कार्यक्रमको मार्फतबाट लिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन एफिसी एक अध्याय 3 र 4 पदबाट देख्नेछौ। आज हामी मुख्य विषयको रूपमा देख्छौ परमेश्वर पिताले कलिसियाको चर्चको योजना गर्नुभयो। अहिले हामी एफिसी एक अध्यायको दोस्रो मुख्य भागमा आएका छौं। यो अति नै अद्भुत पदसँग आरम्भ हुन्छ। एफिसी एक अध्याय 3 पदमा भनिएको छ, हाम्रा प्रभु येशु ख्रीष्टका परमेश्वर र पितालाई धन्यवाद होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ। हाम्रा प्रभु येशु ख्रीष्टका परमेश्वर र पितालाई धन्यवाद होस्, कारण हो जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषले ख्रीष्टमा आशिष दिनुभएको छ। आमित्र, मलाई बिल्कुल सही तरिकामा थाहा छैन कि कहाँ स्वर्गीय स्थानहरू छन्, तर म जान्दछु कि कहाँ हाम्रा प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ परमेश्वरको दाहिने हातमा हुनुहुन्छ र हामीलाई भनिएको छ यी आशिषहरू ख्रीष्टमा छन्। अमित्र, म तपाईँलाई भनौं, हामी यस कुरासँग अलिक कता होसियार हुनु आवश्यक छ। यसले यहाँ यो भन्दैन कि यी आशिषहरू ख्रीष्टसँग छ। त्यहाँ कोही कोही छन् जो यसरी यसको पढ्छन्, यसै बेला तपाईँ र म ख्रीष्टमा बसेका छौं। जब कसैले यसरी प्रश्न गर्छ, के तिमी कुनै दिन स्वर्गमा गइरहेका छौ, सामान्यतया यसरी उत्तर दिइन्छ, म यही आशा गर्दछु। मित्र, म तपाईँलाई यो भन्न चाहन्छु, यदि तपाईँ स्वर्गमा गइरहनु भएको छ भने तपाईँ त्यहाँ पहिले नै ख्रीष्टमा हुनुहुन्छ। उहाँले स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिषहरूले ख्रीष्टमा आशिष दिनुभएको छ, अनि तपाई त्यहाँ यस कारणले हुनुहुन्छ किनभने यो तपाईँको ख्रीष्टमा स्थितीय अधिकार हो। सायद यहाँ पृथ्वीमा हुँदा तपाईँको अभ्यास त्यति राम्रो नहोला जस्तो कि एक विश्वासीको जीवनमा हुनुपर्ने, तर यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने तपाईँ पहिले ख्रीष्टमा हुनुहुन्छ। हरेक व्यक्ति जो ख्रीष्टमा छन् उहाँमा स्वर्गीय स्थानहरूमा बसा लिएका छन्। त्यो स्थिति हो, गौरवपूर्ण पद हो जुन उहाँले हामीलाई दिनुभएको छ। त्यसकारण पद 3 को पहिलो खण्डमा भनिएको छ, हाम्रा प्रभु येशु ख्रीष्टका परमेश्वर र पितालाई धन्यवाद होस्। हामी उहाँलाई स्तुति प्रशंसा गर्छौं किन उहाँले हामीलाई हरेक आत्मिक आशिषहरूले आशिष दिनुभएको छ। यहाँ पुरानो नियममा यहोशूको समानान्तर छ। हामी त्यस यहोशूको पुस्तकमा अध्ययनमा देख्यौं कि कनान परमेश्वरद्वारा इसरायलको सन्तानहरूलाई दिइएको थियो। कनान स्वर्गको तस्विर होइन, तर कनान आज तपाईँ र म रहने स्थानको तस्विर हो। यो कहिले पनि स्वर्गीय हुन सक्दैन किनभने त्यहाँ लड्नुपर्ने शत्रुहरू र जित्नुपर्ने युद्धहरू थिए, अनि यहाँ नै युद्ध लडिन्छ। जब हामी स्वर्गमा जान्छौं त्यहाँ कति पनि युद्धहरू छैनन्। यहाँ सबभन्दा चाखलाग्दो कुरा यो छ कि परमेश्वरले तिनीहरूलाई कनान दिनुभयो, अनि तिनीहरूले गर्न पर्ने काम नै आफ्नो अधिकारको अंगाल्नु थियो, पकड्नु थियो बस। परमेश्वरले यहोशूलाई भन्नुभयो, यहोशू 1:3 पदमा, मैले मूसालाई भने झै तिमीहरूका पैतालाले कुल्चिने सबै जग्गा मैले तिमीहरूलाई दिएको छु। यहोशूले भन्न सक्थे, परमप्रभु तपाईँले हामीलाई यो पहिले दिइसक्नु भएको छ, त्यसकारणले तिनीहरूले गर्नुपर्ने कुरा नै आफ्नो अधिकारको पक्रनु पर्ने थियो, समात्नु पर्ने थियो। मेरो मित्र, परमेश्वरले हामीलाई ख्रिष्टमा हरेक आत्मिक आशिषहरूले आशिष दिनुभएको छ। तपाईँले कहिले ख्रिष्टमा हामीसँग के कुरा छ सो कुरालाई रोकिएर विचार गरेर निहाल्नु भएको छ, विचार गर्नुभएको छ? ख्रिष्ट हाम्रो निम्ति धार्मिकता र पवित्रकरण बनिनु भएको छ। जब म ख्रिष्टविहीन अन्य जाति परिवारमा थिएँ, मैले मेरो उद्धारको निम्ति काम गरिरहेको थिएँ अनि मैले त्यसमा त्यति राम्रो काम गरिन। र त्यसपछि प्रभुलाई पाएपछि मैले थाहा पाएँ कि मेरो तमाम प्रयास त बेकार रहेछ र ख्रिष्ट नै मेरो धार्मिकता रहेछ। त्यसपछि ख्रिष्टमा उद्धार पाइसकेपछि मैले आफैलाई असल व्यक्ति बनाउने कोशिश गरे, यानि असल व्यक्ति बन्ने कोशिश गरे, अनि त्यसमा पनि म त्यति काम लागिन। त्यसपछि मैले सिके ख्रिष्ट मेरो निम्ति पवित्रकरण बनिनु भएको रहेछ। देख्नुभयो, मसँग ख्रिष्टमा हरेक कुरा छ, म सारा आत्मिक आशिषहरूले आशिषित भएको छु। तपाईँ त्यसमा सुधार प्रगति गर्न सक्नुहुन्न, सक्नुहुन्छ र? जब तपाईँ ख्रिष्टमा आउनुहुन्छ, तपाईँसँग ख्रिष्टमा हरेक कुरा छ। मलाई यो नभन्नुहोस् कि मैले पवित्र आत्माले दिने केही विशेष कुराको पर्खनु पर्दछ। उदाहरणको निम्ति पवित्र आत्माको बप्तिस्मा, मसँग ख्रिष्टमा हरेक कुरा छ। जब तपाईँ मलाई भन्नुहुन्छ कि मैले ख्रिष्टमा हरेक कुरा पाइन, तपाईँले मेरो निम्ति गर्नुभएको कुरालाई इन्कार गरिरहनु भएको छ। जब म उहाँ कहाँ आए, मैले हरेक कुरा पाए। अहिले यी आशिषहरूलाई व्यवहार गर्ने दुई तरिका छन्, जुन वास्तवमा तपाईँका आत्मिक अधिकारहरू सम्पत्तिहरू हुन्। या त तिनीहरूलाई समात्ने वा तिनीहरूलाई त्यसै छोडिदिने वा नसमात्ने। उदाहरणको निम्ति यदि तपाईँ भारतमा राजधानी वा शताब्दी एक्सप्रेसमा यात्रा गर्नुभयो भने तपाईँलाई हरेक प्रकारको खानेकुराहरू दिइदछ, तपाईँलाई त्यसको पैसा लाग्दैन, तिर्नु पर्दैन। बेला बेलामा तिनीहरूले तपाईँको सेवामा विभिन्न किसिमका खानेकुरा ल्याइदिन्छन् र तपाईँ ती खानेकुराहरूको आनन्द उठाउन सक्नुहुन्छ। मलाई एकजना मानिसको याद आयो जो कहिले पनि त्यस्तो रेलगाडीबाट यात्रा गरेका थिएनन्। एक दिन तुरन्तै कुनै कामको कारणवश घरमा चाँडै जानुपर्ने भएकोले गर्दा राजधानी रेलमा टिकट काटेछ र हरेक समय जब सेवा गर्ने बेराहरू वेटरहरू उसका आएर खाना दिने गर्थे, उसले इन्कार गर्दथे, त्यसको लिन चाहेनन्। ती वेटरहरूले सोचे कि यो मानिसलाई खाना खान मन परेको छैन वा कुनै उपवास होला, व्रत होला भन्ठानेर उसलाई खाना दिँदैनथ्यो जब उसले इन्कार गर्दथ्यो। त्यस अजान अनभिज्ञ विचारा यात्रीले त्यो खान लिन अस्वीकार गरेको त्यस्तो कुनै कारण थिएन, तर उसले सोच्यो कि त्यति धेरै बार बार खान ल्याउँछ, त्यति धेरै किनेर खायो भने पैसा त खतम हुन्छ, पहिले नै रेल भाडामा धेरै पैसा खर्च भइसकेको छ। त्यो सोचेर उसले हरेक पल्ट खानेकुरा दिँदथ्यो, उसले लिन इन्कार गर्दथ्यो। अब राजधानी रेल जताततै रोक्दैन, अति नै कम र ठूलो ठूलो स्टेशनमा स्टपमा मात्र रोकिन्छ। त्यो यात्रीले सोच्यो कि कहिले रेल रोकिएला र केही खानेकुरा किनी खाला। उसको पेट भोकले गर्दा मुसो कुदिरहेको थियो। बिचरा मित्र, आज धेरै ख्रिस्टियनहरूको स्थिति यस्तै छ। परमेश्वर तपाईँलाई यो कुरा थाहा पाएको चाहनुहुन्छ कि तपाईँ हरेक आत्मिक कुराहरूले आशिषित हुनुभएको छ। उहाँले हामीलाई भौतिक आशिषहरूको प्रतिज्ञा त दिनुभएको छैन, तर उहाँले हामीलाई आत्मिक आशिषहरूको प्रतिज्ञा गर्नुभएको छ अनि यिनीहरू ख्रिष्टमा स्वर्गीय स्थानहरूमा छन्। मित्र, उहाँले हामीले केवल उद्धार मात्र उहाँले हामीलाई केवल उद्धार मात्र गर्नुभएन, तर उहाँ त्यो जन पनि हुनुहुन्छ जसले हामीलाई आशिष दिनुहुन्छ। ओ, आज उहाँलाई अंगाल्न समात्न कति धेरै आवश्यक छ। र परमेश्वरको सन्तानको रूपमा जीवन जिउने कोशिश गर्नु आरम्भ गर्नुपर्छ। अहिले हामी अति नै महत्वपूर्ण खण्डमा आएका छौं। हामी त्यो रूपरेखाको भागमा छौं जुनले भन्छ परमेश्वर पिताले कलिसियाको चर्चको योजना गर्नुभयो। मित्र, तपाईँले रूपरेखा वा ढाँचा बेगर घर बनाउनुहुन्न। परमेश्वरको रूपरेखा ढाँचा के हो? कलिसियाको लागि योजना गर्ने काममा परमेश्वरले के गर्नुभयो? हामी यस खण्डमा ती कुराहरू पाउँदछौ जुन उहाँले यसको लागि गर्नुभएको थियो। पहिलो, उहाँले हामीलाई ख्रिस्टमा चुन्नुभयो। दोस्रो, पुत्रत्वको स्थानमा हामीलाई पूर्व नियत गर्नुभएको छ। तेस्रो, उहाँले हामीलाई प्रियमा ग्रहण गर्नुभएको छ। अहिले म जान्दछु कि हामी त्यस्तो शास्त्रको अनुच्छेदमा आएका छौ जुन कठिन छ। तपाईले आफ्नो मनको दिमागको बाँध्नु पर्नेछ किनभने यो परमेश्वरको वचनमा अति नै कडा अनुच्छेद हो। हामी इलेक्सन वा प्रिडेस्टिनेशन सिद्धान्तको बारेमा कुरा गर्न गइरहेका छौ, यानि हामी चुनाव र पूर्व नियुक्तिको बारेमा कुरा गर्न गइरहेका छौ। यिनै दुई कुराहरू हुन् जुन भयानक छन्। धेरै मानिसहरू यी कुराहरू उल्लेख भएका सुन्छन् त तिनीहरू भयभीत हुन्छन्। तर तिनीहरू बाइबलका शब्दहरू हुन् र तिनीहरूसँग अर्थहरू छन् जुन हाम्रो निम्ति देख्न महत्वपूर्ण छ। चार पदमा भनिएको छ, जसरी उहाँले हामी उहाँका सामुन्य प्रेममा पवित्र र निष्कलङ हौं भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै चुन्नुभयो। मित्र, यो पद र यसपछि आउने पद शास्त्रमा बुझ्नलाई सबभन्दा कठिन पदहरू हुन्। तिनीहरू शारीरिक संसारिक मानिसको निम्ति घृणास्पद कुरा हो, अरुसीको पद हो र औसत मानिसहरू नाम मात्रको मूल्यमा ग्रहण गर्नु तिनीहरूलाई कठिन पाउँदछन्। यद्यपि कथन स्पष्ट भए तापनि तिनीहरूमा भएको सत्यताको ग्रहण गर्न कठिनका छन्। यी पदहरू ओखर जस्तो बाहिर कडा छन् र फोर्नलाई कडा हुन्छन्, तर भित्र चाहिँ स्वादिष्ट कुराहरू छन्। पदचारको आरम्भ गर्ने शब्द जसरी चाहिँ संयोजक हो जुनले पद तीनमा उल्लेखित अगाडिका कथनहरूको सुधार गर्दछ। तपाईँ र मलाई दिएको आत्मिक आशिषहरू ईश्वरीय इच्छासँगको मेलमा छन्। हरेक परमेश्वरको उद्देश्यसँग पूर्व एकतामा गरिएको छ। यो विश्व र ब्रह्माण्ड सर्वशक्तिमान परमेश्वरको उद्देश्य र योजना अनुसार सञ्चालन हुन्छ। जसरी शब्दले अगाडि अन्तिम पदमा उल्लेखित एक आशिषमा तीन कुराहरूतिर हेर्दछ, पद तीनमा वास्तवमा तीन कुराहरू छन् र हुनुपर्छ। सबभन्दा पहिले हरेक आत्मिक आशिषहरूमा जुन त्यसपछि स्वर्गीय स्थानहरूमा बेरिएको छ, पोको पारिएको छ, अनि अन्तिममा अझ ठूलो पोकोमा जुन ख्रिष्ट हो त्यसमा हालिएको छ। सम्पूर्ण विचार यही हो, तिम्रो उपहार खोल र हेर कि परमेश्वरले तिम्रो निम्ति के गर्नुभएको छ। त्यसपछि विश्वासमा अघि सरेर यसलाई समात, पकड र आज उच्च आत्मिक स्तरमा जीवन जिउ जुनको निम्ति परमेश्वरले तिमीलाई बोलाएको छ। उहाँले तिमीलाई सन्तान बनाउनु भएको छ र हरेक आत्मिक आशिषहरूले आशिष दिनुभएको छ। आज हामी संसारमा त्यसरी जिउन वा जीवनयापन गर्न आवश्यक छ। अहिले यो नै यो सबै उहाँको योजना अनुसार थियो। परमेश्वर पिताले कलिसियाको योजना गर्नुभयो, परमेश्वर पुत्रले कलिसियाको लागि मूल्य चुक्ता गर्नुभयो र परमेश्वर पवित्र आत्माले कलिसियाको सुरक्षा गर्नुहुन्छ। हाम्रा सबै आशिषहरूका स्रोत परमेश्वर र हाम्रा प्रभु येशू ख्रिष्ट हुनुहुन्छ। उहाँले हाम्रा मन दिमागलाई भूतकालको अनन्तकालतिर लानु भएर यो कुराको महसुस गराउनुहुन्छ कि उद्धार सम्पूर्ण रीतिमा परमेश्वरको हो, हामी स्वयंको होइन। तपाईं र म हाम्रा उद्धारको प्रवर्तकहरू, आरम्भ गर्नेवाला वा पूर्ण गर्नेवालाहरू होइनौ। परमेश्वरले नै यो सबै गर्नुभयो। अंग्रेजीमा एउटा पुरानो भजन छ, तपाईंलाई मैले चुनिन्न किनकि प्रभु त्यो हुन सक्दैन थियो। यो हृदयले अझै तपाईँलाई अस्वीकार गर्छ तर तपाईँले मलाई चुन्नुभयो। अनि अर्को अंग्रेजी भजनले भन्छ, जब म परमेश्वरको संगतिबाट पथभ्रष्ट भएर बिरानो भई भौतारिरहेको थिएँ, उहाँले मलाई आफ्नो अनमोल खुन दिनु भएर खतराबाट बचाउनुभयो। संसारको उत्पत्ति हुनभन्दा पहिले

0: जान्थे र भौक्तारी गए थे। म उहाँबाट भागे थिए धेरै टाढा, तर तपाईलाई थाहा छ उहाँ मेरो पिछा गर्नुभयो जबसम्म उहाँले मलाई भेटाएर पक्रनु भएन। मित्र, परमेश्वरले नै उद्धार गर्ने काम गर्नुभयो। हाम्रो भएको काम चाहिँ खालि पाप गर्ने मात्र थियो। एकजना सानो केटालाई एक पास्टरले सोध्यो, के तिमीले येशूलाई पाएका छौ? सानो केटाले भन्यो, पास्टर, मलाई थाहा छैन कि उहाँ हराउनु भएको छ, तर म चाहिँ हराएको थिएँ र उहाँले मलाई पाउनुभयो। मित्र, तपाईँले प्रभु येशूलाई पाउनुहुन्न, तर उहाँले तपाईँलाई पाउनुहुन्छ। उहाँ नै एक हुनुहुन्छ जो हराएको भेडाको पछि खोज्दै खोज्दै जानुभयो, र उहाँ नै एक हुनुहुन्छ जसले त्यो भेडा पाउनुभयो। परमेश्वरले संसारको उत्पत्ति भन्दा अघि नै ख्रीष्टमा तपाईँ र मलाई चुन्नुभयो, भूतकालको अनन्त कालमै। यसको मतलब तपाईँ र मैले चुन्ने काम गरेनौ। हामी असल भएकोले वा हामीले केही असल कामहरू गरेकोले गर्दा उहाँले हामीलाई चुन्नु भएन, तर उहाँले हामीलाई चुन्नुभयो ताकि हामी केही असल गर्न सकौं। सम्पूर्ण तमाम चुनाव परमेश्वरको भलाइपन, बुद्धि, ज्ञान र श्रेष्ठता माथि नै आश्रित छ। एकपल्ट चार्ल्स स्पर्जनले भनेथे, परमेश्वरले यो पृथ्वीमा आउनुभन्दा पहिले मलाई चुन्नुभयो। यदि उहाँले म यहाँ एन्जेलसम्म पर्खनु भए चुन्नलाई, उहाँले कहिले पनि मलाई चुन्नु हुने थिएन। मित्र, परमेश्वरले नै हामीलाई चुन्नु भएको छ, हामीले उहाँलाई चुनेनौ। ओ, यो कति अद्भुत कुरा छ। मित्र, हामीले आज परमेश्वर पिताले कलिसियाको योजना गर्नुभयो भन्ने विषय अन्तर्गत देख्यौं, परमेश्वरले हामीलाई चुन्नुभयो संसारको उत्पत्ति भन्दा पहिले अनन्तकाल भूतकालमै, हामीले उहाँलाई चुनेनौ। अर्को दिनमा हामी यसै विषयबाट अन्य कुराहरू देख्नेछौ। प्रभु परमेश्वर आफ्नो वचन अध्ययनद्वारा हामी हरेकलाई आशिष दिउन्।
1: आजको दिनपछि मैले आफ्नो समस्यालाई हेर्ने तरिका नै फरक भएको महसुस गरेको छु। सुरुमा मलाई मसँग के छैन भन्ने प्रश्नको चिन्ता थियो, तर अब मैले सोच्न थाले कि ख्रिस्टमा मसँग चाहिँ के छ।
2: धेरै नै राम्रो कुरा भाइ। यही परिवर्तन हाम्रो आजको अध्ययनको एउटा महत्वपूर्ण परिणाम हो। संसारले हामीलाई हामीसँग भएको कुरा हेरेर मूल्याङ्कन गर्न सक्छ, तर परमेश्वरले हामीलाई ख्रिस्टमा हेर्नुहुन्छ, अनि ख्रिस्टमा हामीले आत्मिक रूपमा अत्यन्तै ठूलो आशिष पाएका छौं।
1: हजुर, हो नि भाइ। मलाई विशेष गरी एउटा कुरा मनमा बस्यो, हाम्रा सबै आशिषको स्रोत चाहिँ येशू ख्रीष्टै हुनुहुन्छ।
2: हो भाइ, त्यसैले हाम्रो आनन्द केवल परिस्थितिमा निर्भर हुनुहुँदैन। परिस्थिति परिवर्तन हुन सक्छ, तर ख्रीष्टमा हाम्रो पहिचान र उहाँले दिनुभएको आशिष हाम्रो लागि अत्यन्तै महत्वपूर्ण सत्य हो।
1: अनि दाई, अर्को कुरा पनि बुझे, हामीले परमेश्वरलाई खोजेर भेटाएका होइनौ, परमेश्वरले चाहिँ हामीलाई खोज्नु भएको।
2: बिल्कुलै सत्य कुरा भाइ। र यहाँ हामीले एउटा कुरा स्पष्ट बुझ्नुपर्छ, परमेश्वरले हामीलाई हामी असल भएको कारण चुन्नु भएको होइन, उहाँको अनुग्रहले हामीलाई चुन्नुभयो ताकि हामी उहाँको सामु पवित्र र निष्कलंक भएर जियौं र असल काम गर्ने मानिस बनौ।
1: हजुर, साँच्चै नै हो नि दाई। त्यसैले अब हामीले चाहिँ म परमेश्वरको सन्तान हुँ भनेर मात्र चाहिँ पर्याप्त हुँदैन, हामीले चाहिँ परमेश्वरको सन्तान जस्तै जीवन जिउन पनि शुरू गर्नुपर्छ।
2: यही आजको पाठलाई जीवनमा लागू गर्ने बाटो हो। बिहान उठ्दा आफूलाई सम्झाउनुहोस्, म ख्रीष्टमा छु। कठिन परिस्थिति आउँदा सम्झनुहोस्, मेरो सबैभन्दा ठूलो आशिष ख्रीष्ट स्वयं हुनुहुन्छ। अनि कुनै राम्रो काम गर्ने अवसर आउँदा सोच्नुहोस्, परमेश्वरले मलाई असल कामका लागि बोलाउनु भएको छ।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ, र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ, र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ।

ले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797 0420979797।

0: अहिले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
1: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मरेको के हो?
4: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स ल ल ल उठाउ त उठाउ, लगिहालो लगिहालो यो।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लम्बु एफएम 89.6 मेगाहर्ज।
9: मेसना डिजिटल प्रस्तुत गर्दछ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलम्बु FM 89.6 MHz।

तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार। हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। भटिकोशी बाढ़ीले क्षतिग्रस्त बनेको माथिल्लो त्रिशुली एक सुरुङमा 7 जनाको शव फेला। भटिकोशी नदीबाट रसुवागढ़ी नाक हुँदै त्रिशुली नदीमा बेली ब्रिज सञ्चालनसँगै आवत जावत सहज। रावल आयोगले औल्याएको अतिक्रमित जग्गा सरकारको नाममा कायम गर्ने निर्णय। चिलिमी जलविद्युत आयोजनाको सुरुङसम्म पहुँच, मार्ग निर्माणमा सफलता। भीषण ड्रोन हमलापछि साउदीले गर्यो तेल पाइपलाइन बन्द। र एससीसी प्रिमियर कप फाइनलमा आज नेपाल र यूएई भिड्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। रामेछापमा मालवाहक गाड़ी दुर्घटना हुँदा दोलखाका 1 जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। मन्थली नगरपालिका 1 स्थित विराट पार्कमा मालवाहक गाड़ी सड़कबाट करिब 250 मिटर तल खस्दा दोलखाको भीमेश्वर नगरपालिका 3 28 वर्षीय सञ्जीत तामाङको मृत्यु भएको हो। हिजो साँझ करिब 7:45 बजे रामेछापबाट मन्थली तर्फ जाँदै गरेको बाप्र 01026/49 13 नम्बरको मालवाहक गाड़ी अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटना लगत्तै उद्धार गरी मन्थली अस्पतालमा पुर्याएका तामाङलाई चिकित्सकले राति करिब 9 बजे राति मृत घोषणा गरिएको रामेछाप प्रहरीले जनाएको हो। दुर्घटनामा गाड़ी चालक 30 वर्षीय प्रदीप लामा घाइते भएका छन्। उनको ढाडमा सामान्य चोट लागेको र मन्थली अस्पतालमा उपचार भइरहेको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। भटेकोशी बाढ़ीले क्षतिग्रस्त बनेको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा 7 जनाको शव फेला परेको छ। सुरुङ तथा हेडबक्समा बेपत्ताहरूको खोजी गर्ने क्रममा हिजो शुक्रबार 7 जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादक संस्था इपानले जनाएको हो। रसुवाको भटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि 216 मेगावटको माथिल्लो त्रिशुली 1 धेरै मानिसहरू बेपत्ता भएका छन्। बाढ़ी आउनु अघि आयोजना स्थलमा 1433 जना कार्यरत रहेका थिए। ती मध्ये हालसम्म 878 जनाको मात्रै उद्धार गरिएको छ। नेपाली सेना र सम्बन्ध निकायहरूको निरन्तर समन्वय र अहरात र खोटाईबाट रसुवाको स्याप्रवेशीलाई प्रवेशद्वार बनाएर चिल्मी जलविद्युत आयोजनाको सुरुङसम्म जोड्ने पहुँच, मार्ग निर्माणमा महत्वपूर्ण सफलता हासिल गरिएको छ। भदौ 10 गते रसुवाको भटिकोशीमा आएको बाढ़ीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रको सड़क सञ्जाल जोड़िएको हो। भौगोलिक चुनौतीका बीच 3.5 दिनको अथक प्रयासपछि 1050 मिटर लामो ट्र्याक खुला गरिएको छ। यसअघि साना हेलिकप्टरबाट मात्र पुग्न सकिने उक्त दुर्गम क्षेत्रमा स्याप्रवेशी तर्फ सड़क निर्माण शुरू गर्दा पहिलो एक्सकाभेटर प्रयोग गरी 550 मिटर बाटो तयार गरिएको थियो। तत्पश्चात बाँकी रहेको कड़ा फहारा छिर्न समेत नेपाली सेनाले 9 पटक नियन्त्रित ब्लास्टिक गरी 500 मिटर ट्र्याक निर्माण गरिएको छ। फहारा फोर्ने र ब्लास्टिकको काम कठिन कार्य सफलतापूर्वक सकिएसँगै चिलिमे जलविद्युत आयोजनाको सुरुङको मुखमा नै ठूला तथा भारी उपकरण र आवश्यक सामग्री पुर्याउन सम्भव भएको छ। भारी उपकरणहरू कार्यस्थलमा पुर्याइसकिएकाले भोलि वा पर्सिसम्म सुरुङ छिचलिने अपेक्षा गरिएको छ। भटेकोशी नदीबाट रसुवागढ़ी नाक हुँदै त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीले नुवाकोटको देवीघाटमा पुल बगाएपछि अवरूद्ध त्रिदेशीय सड़क मार्ग बेली ब्रिजको निर्माण कार्य सकिएसँगै सुचारू भएको छ। 1 सातमा नेपाली सेनाले बेली ब्रिजको काम सम्पन्न गरेको छ। नुवाकोटको विदोरो नगरपालिका 5, देवीघाट र बेलकोट गरी नगरपालिका 8 बिजिल जोड्ने तारदी खोलामा निर्माण गरिएको एक्रो ब्रिज सञ्चालनमा आएसँगै बाढ़ी पीड़ित तथा सर्वसाधारणलाई सुविधा पुगेको छ। निर्माणसँगै अब देवीघाट हुँदै त्रिशुली मार्ग, धादिङको गल्छी हुँदै काठमाडौँ र पृथ्वीराज मार्गबाट आउजाउ गर्न सहज भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको हो। यातायात सहज बनाउन पुल सञ्चालनमा आए पनि यो अस्थायी संरचना भएकाले प्रयोग गर्दा विशेष सावधानी अपनाउन आवश्यक रहेको प्रशासनले जनाएको छ। यही भदौ 10 गते बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण क्षति भएको सड़क र पुल निर्माणको क्रममा नेपाली सेनाले 57.5 9 मीटर लम्बाई र 5.5 मीटर चौडाईको ट्रिपल सिंगल रेनफोर्स प्रविधिको पुल निर्माण गरिएको सेनाका प्रवक्ता राजराम बस्नेतले जानकारी दिनुभएको छ। रसुवागढी भोटेकोशी नदीबाट रसुवागढी नाका हुँदै त्रिशुली नदीसम्म आएको अल्पकल्पनीय बाढ़ीले नुवाकोटको देवीघाटमा पुल बगाएपछि अवरूद्ध त्रिदेशीय नुवाकोटको देवीघाटमा पुल बगाएपछि अवरूद्ध त्रिदेशीय सड़क मार्ग सुचारू गर्न बेली ब्रिजको निर्माण कार्य गरिएको हो। एकसाथ लगाएर नेपाली सेनाको निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको हिम पहिरोपछि राहत र उद्धारका लागि आह्वान गरिएका प्रधानमन्त्री राहत कोषमा कुल 13,23,10,81,267 रूपियाँ मौजदा कायम भएको छ। कोषमा जम्मा उक्त रकम मध्ये 9 वाणिज्य बैंक खाताहरूमा 9,68,23,55,25 रूपियाँ मौजदा छ। यो दुवै वाणिज्य बैंकमा 2,32,84,77 अमेरिकी डलर समेत रहेका छन्। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक विकास समितिले बाढ़ी प्रभावित क्षेत्रका बाल बालिका महिला र अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारले निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्ने निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभएको छ। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी राहत घरमा फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभनमा पारी वा दबाव वा झुटा आश्वासन दिने जोखिम रहेको समेत बताएका छन्। एलम्बु खबरमा अब विदेशको खबर। साउदी अरबले ड्रोन हमलापछि आफ्नो महत्वपूर्ण इस्ट वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। साउदी अधिकारीका अनुसार ड्रोन हमलाका कारण केही व्यक्ति घाइते भएका छन् भने केही पाइपलाइनमा समेत क्षति पुगेको छ। साउदी प्रेस एजेन्सी एसपीएले ऊर्जा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै 10 सेप्टेम्बरको बिहान इस्ट वेस्ट पाइपलाइनमा पटक पटक ड्रोन हमला भएको जानकारी गराएको छ। त्यसपछि थप क्षति रोक्न र सुरक्षाका लागि पाइपलाइन अस्थायी रूपमा बन्द गरेको जनाएको हो। साउदी विदेश मन्त्रालयको अनुसार हालसम्म मानवीय क्षतिसँगै अन्य क्षतिको समेत विवरण प्राप्त भएको छ। क्षतिको संरचना मर्मत तथा पुनर्स्थापनाको काम भइरहेको मन्त्रालयले जनाएको छ। हेलम्बो खबरमा अब खेल खबर। तेस्रो संस्करणको एसीसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स यूईई भेट्दैछ। नेपाल र यूईई बीचको फाइनल खेल मलेसियाको क्वालालाम्पुर स्थित वायुमास ओभलमा बिहान 7:15 बजेबाट शुरू हुनेछ। यी दुवै टोलीका बीचमा एसीसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा रहेका छन् भने यसपटकको उपाधि विजेता टोली मात्र एसिया कपमा स्थान बनाउने भएकाले फाइनलमा दुवै टोलीका लागि महत्वपूर्ण खेल समेत हुने भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनपटक। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त बनेको माथिल्लो त्रिशुली एकको सुरुङमा 7 जनाको शव फेला। भोटेकोशी नदीबाट रसुवागढी नाको हुँदै त्रिशुली नदीमा भेली ब्रिज सञ्चालनसँगै आवत जावत सहज बन्दै राहुल आयोगको औल्याएको अतिक्रमित जग्गा सरकारको नाममा कायम गर्ने निर्णय। छिलिमे जलविद्युत आयोजनाको सुरुङसम्म पहुँच मार्ग निर्माणमा सफलता। रोड हमलापछि साउदीले गर्यो तेल पाइपलाइन बन्द र एसीसी प्रिमियर कप फाइनलमा आज नेपाल र यूएई भेट्दै बिहान 9 बजेको समाचार सक्यो। अर्को समाचारका साथमा मध्याह बाह्र बजे उपस्थित हुने नै छौं। यी 3 जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आई सिंह तामाङ पनि विदा हुन चाहन्छु। अवस्थ नमस्कार।
1: बा
2: हजुर बुहारी
1: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
2: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि
3: हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलरका पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोपाइटर नारायण घले मोबाइल 9894340667 र 9818779908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ
4: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण पुराना बाइक तथा स्कुटर सट्टापट्टा साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ
0: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागर चोगडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 9814057105

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: हेर्नु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: म कोही कोहीसँग बोल्या छु।
4: म पनि कोही कोहीसँग बोल्या छु।

0: இளம்பு பிரேக் டைம்.
1: मनसुन विशेष अफर सिप सिकौ आत्मनिर्भर बनौ आत्मनिर्भर बनौ
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 9141007105।

0: एभा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा पनि, त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 98-41-51-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: हेलम्बु एफएम 89.6 मेगाहर्जमा यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ लोक तथा दोहोरी गीतहरू।

0: Helembu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।
1: यो केटा कहाँ गयो गयो, जात्रामा जान ढिलो भइसक्यो। ए क्या पो रहेछ, ओइ केटा के टोलाएर बसिरहेको, पारिपट्टि लिम्बुनीहरूले जात्रा देखाइसक्यो।
2: लिम्बुनी?
1: अँ लिम्बुनी, आज लिम्बुनीहरू जसरी भए पनि पट्याउनु पर्छ। लु जाऊ
2: ल, जम जम जाऊ।

0: लाइ केटी हो, अब घर जाने बेला भयो हाम्रो।
1: यिनीहरू त यहाँ पो रहेछ, हामीले कति खोज्यौ, यतिको राम्रो लिम्बुनी पाइसकेपछि नलगाएर हुन्छ? उचाल केटा,
2: लिएर जाउँ त,
1: लिएर जाउँ। ओइ केटा, बोक्नु नसकेदेखि घिसाएर पनि लानु पर्छ।
3: लु
1: उचालिहाल,

0: minute. Just a minute. We will return back. Return back.
1: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 98-41-5164 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: है मित्र, यो रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र।
1: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे, छेवार, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849-29-13-27।
6: बा
7: हजुर बुहारी,
6: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्याक्टर का पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
7: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 9849-93-40-67 र 9818-77-908। मेसिनरी सामानको समस्याको

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टा पट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टा पट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274
2: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
3: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
2: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
4: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
2: हो अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
5: संविधानको अनुसूची छमा प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची सातमा संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची नौमा पनि संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
2: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
3: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
2: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
3: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
2: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
3: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
2: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
3: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
2: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
3: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
2: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: त्यसो भाइ नखेल त जेलीसँग
5: नखेल्ने भाइ नखेल्ने यत्री सिटी
4: ल म पनि उठे
5: अबदेखि फेरि चेस खेल्नु पर्यो भनेर नआउनु नि
4: होइन है चेस खेलेर को ठुलो मान्छे भएको छ र
5: त्यो त छैन
4: बम आखा
5: बम आखा
4: सेम तामा बेलारी क्लाङबारी खाऊ
5: तागाई तागाई ना आखलाङ
6: अहिले बिहानको 11 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्न। नमस्कार उप प्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको।
7: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: ए विषादीले

0: in just a minute. We will return back.
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मद्यपान र धूम्रपान सेवन नगरौं,
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
11: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि

0: श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
1: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
2: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचेको गरेको?
6: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसिक्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए, हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए,
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार। हेलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आईसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट भतिकोशी बाढ़ीले क्षतिग्रस्त बनेको माथिल्लो त्रिशुली एको सुरुङमा सात जनाको शव फेला। विपदको जोखिम बढ़ेको भन्दै प्रकोपूर्व तयारी। सञ्जाल नेपालको राष्ट्रिय उत्थानशीलता निर्माण गर्न आह्वान। सल्यानमा जीव दुर्घटना हुँदा दुईजनाको ज्यान गयो, चारजना घाइते। ड्रोन हमलापछि साउदीले बन्द गर्यो तेल पाइपलाइन। र पहिलो सिजनको एनभीएल उपाधिका लागि आज अन्नपूर्ण र कर्णाली भिड्दै हेलम्बु खबरको शुरूमा स्थानीय खबर। इन्द्रावती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष 2082-83 गरेका कार्यको समीक्षा सम्पन्न भएको छ। हिजो र आज शनिबार आयोजित कार्यक्रममा पालिका तथा अन्य त्यस अन्तर्गत रहेका 12 वडाका स्थानीय स्वास्थ्य संस्था तथा विभिन्न गैर सरकारी संस्थाहरूले गरेको कार्य, चुनौती, समस्या, नवीनतम कार्य लगायतका विषयमा चर्चा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रुद्र तिमल सिन्हाले बताउनु भएको हो। समापन कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले नसर्ने रोग, मानसिक स्वास्थ्य, पोषण लगायतलाई अझ प्राथमिकता दिएर काम अगाडि गर्न पनि आग्रह गर्नुभएको छ। स्थानीय तहले जिल्ला प्रदेश र संघीय सरकार समन्वयमा काम गर्न सके सहज हुने पनि बताएको छ। वहाँले पालिकाको स्वास्थ्य क्षेत्रको कार्य राम्रो हुँदै गएको बताउँदै प्राविधिक लगायतका सहयोग गर्न तत्पर रहेको बताउनु भएको हो। वहाँले निजी स्वास्थ्य संस्थाहरूमा कानूनी दायरामा रहेर काम गर्नुपर्ने बताउनुहुँदै अनुगमनलाई तीव्रता दिएको पनि बताएको छ। कार्यक्रममा उत्कृष्ट गर्ने कार्यमा 3 स्वास्थ्य संस्थालाई पुरस्कृत समेत गरिएको थियो। कार्यक्रममा जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत निशान सापकोटा लगायतका कर्मचारीको उपस्थिति रहेको थियो। कार्यक्रमको हिजो गाउँपालिकाका अध्यक्ष झमकनाथ नेपालले उद्घाटन गर्दै स्वास्थ्य क्षेत्रमा पालिकाले उच्च महत्वका साथ प्राथमिकता दिएर काम गरिरहेको पनि बताउनु भएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। भटेकोशी बाढ़ीमा क्षतिग्रस्त बनेको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा सात जनाको शव फेला परेको छ। सुरुङ तथा हेड बक्समा बेपत्ताहरूको खोजी गर्ने क्रममा शुक्रबार सात जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले जनाएको हो। रसुवाको भटेकोशी नदीमा भदौ 10 आएको विनाशकारी बाढ़ीपछि 216 मेगावटको माथिल्लो त्रिशुली एकमा धेरै मानिसहरू बेपत्ता भएका छन्। बाढ़ी आउनु अगाडि आयो जनस्थलमा 1,433 जना कार्यरत रहेका थिए। तीमध्ये हालसम्म 878 जनाको मात्रै उद्धार गरिएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिक्कामा बलेरो जीव दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने 4 घाइते भएका छन्। आज बिहान सिक्क सिमकबाट लुहामतर्फ जाँदै गरेको दाङ जाँदै गरेको लुप र 02001 ज 0005 नम्बरको बलेरो आफै अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्ष रेशम बुढा थोकी र त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय दीपना बुढा थोकीको मृत्यु भएको प्रहरीले जनाएको हो। उनीहरूको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमकाका 24 वर्षीय भूपाल पुनको अवस्था गम्भीर रहेको छ र उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको पनि प्रहरीले जनाएको छ। अन्य घाइतेहरूमा त्रिवेणी 5 29 वर्षीय पारस बोहरा र 50 वर्षीय दिल्ली बहादुर ओली र त्रिवेणी 6 करिब 42 वर्षीय लालमती बुढा थोकी रहेका छन्। उनीहरूको टाउकोमा चोट लागेको अवस्था मध्यमै छ। घाइते मध्ये 4 लोहाम स्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घरही स्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। परिवर्तनशील हिमाली जलवायुका कारण विपदको जोखिम बढ़ेको भन्दै प्रकोप पूर्व तयारी सञ्जाल नेपाल डीपी नेट नेपालले राष्ट्रिय उत्थानशीलता निर्माण गर्न आह्वान गरिएको छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 आएको बाढ़ीले हिमाली क्षेत्रमा बढ़दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डीपीएनले जनाएको छ। स्थानीय संस्थाले विपदपछिको पुननिर्माणका लागि भौतिक पूर्वाधारमा मात्र सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा जीपीकोपार्जन र दीर्घकालीन सुरक्षा केन्द्रित हुनुपर्ने समेत जोड़ दिएको छ। डेपी नेपालले सरकार र सरकारवालाका सम्पूर्ण विभिन्न सिफारिशहरू प्रस्तुत गर्दै भोटेकोशी बाढ़ीमा बाढ़ीको तत्काल स्वतन्त्र वैज्ञानिक र फोरेन्सिक अनुसन्धान गर्न पनि माग गरिएको छ। बाढ़ी प्रभावितहरूको सुरक्षित पुनर्वास गर्दै जग्गा धनी प्रमाण पूर्जा अनिवार्य रूपमा उपलब्ध गराइनुपर्ने, पुनर्लाभ र पुनर्स्थापन प्रक्रिया बाल बालिका ज्येष्ठ नागरिक महिला र अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिनुपर्ने र नेपाल चीन र भारत लगायतका देशहरूबीच बहु विपद पूर्व सूचना प्रणाली तथ्याङ्क अनुदान आदान प्रदान र वैज्ञानिक सहकार्य सुदृढ हुनुपर्ने डिपेनले सिफारिश गरिएको छ। विगतको दुई तीन दिनदेखि परेको भारी वर्षाका कारण ढाब ड्याम स्याण्डल ड्यामको तलतर्फको खोल्सीमा पहिरो जाँदा सड़क छेउको क्या ग्याबिन वाल भाँसिएको छ। शुक्रबार हिजो जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली, नेपाली सेना, राष्ट्रिय निकुञ्ज, स्थानीय तह र एसियाली विकास बैंकका प्रतिनिधिहरूको टोली उक्त घटनास्थलमा निरीक्षण गर्नका लागि पुगेको थियो। निरीक्षणपछि जोखिम न्यूनीकरणका लागि तत्काल आवश्यक काम अगाडि बढ़ाएको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्। उहाँको अनुसार हाल माथिल्लो भागमा चार स्थानमा अस्थायी ड्रेन निर्माण गरी वर्षाको पानी डाइभर्ट गर्ने काम भइसकेको छ। यसै गरी भाँसिएको भागको उभर बार्डेन हटाउने र इतिहास ऐति एहातियातका रूपमा जलाशयको पानी 400 लिटर प्रति सेकेण्डका दरले 24 घण्टा निकासी गर्ने व्यवस्था मिलाएको छ। तल्लो तह हाल तल्लो तटीय क्षेत्रमा उल्लेख्य जोखिम नदेखिएको उहाँले बताएका छन् र भूभाग्य स्थिर भएपछि भाँसिएको क्षेत्रमाको ग्याबिन र स्लोप प्रोटेक्सनको स्थायी काम पनि गरिनेछ। घटनास्थलमा प्राविधिक टोली खटाएको छ र टोलीले पनि निरन्तर अनुगमन गर्दै आवश्यक प्राविधिक र सुरक्षात्मक काम अगाडि बढ़ाएको पनि जानकारी गराएका छन्। लम्बो खबरमा अब विदेशको खबर। साउदी अरबले ड्रोन हमलापछि आफ्नो महत्वपूर्ण इस्ट वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। साउदी अधिकारीको अनुसार ड्रोन हमलामा केही व्यक्ति घाइते भएका छन् भने पाइपलाइनमा समेत क्षति पुगेको छ। साउदी प्रेस एजेन्सी एसपीएलले ऊर्जा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै 10 सेप्टेम्बरको बिहान इस्ट वेस्ट पाइपलाइनमा पटक पटक ड्रोन हमला भएको पनि जनाएको छ। लम्बो खबरमा अब खेल खबरमा नेपाल भलिबल लीग एनभीएलको पहिलो सिजनको उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्स र नेपाल कर्णाली शिवराजबीच भेट्दैछ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद राखेपको कबड हलमा हुने फाइनलमा खेलहरूमा यी दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको छ। अन्नपूर्ण लीग चरणमा 4 जीत सहित 12 अंक जोडेर सिधै फाइनलमा प्रवेश गरेको थियो। कर्णाली शिवराजले भने प्ले अफमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा यात्रा तयार गरेको छ र दुवै टोली आफूहरू उपाधिका लागि पूर्ण रूपमा तयार भएको पनि बताएका छन्। प्ले अफमा काठमाडौँले पराजित गरेपछि कर्णाली शिवराजका सहायक प्रशिक्षक दिपेन्द्र प्रसाद भट्टले टोली उपाधि जित्न तयार रहेको पनि बताइसकेको छ। लीग चरणका अन्तिम खेलमा खप्तड फल्कान्सलाई पराजित गर्दै गरेपछि अन्नपूर्ण स्पाइकर किङ्सका मार्की खेलाड़ी तथा कप्तान हिमाल सुनारीले जुनसुकै टोली आए पनि आफूहरू उपाधि भिड्नका लागि तयार रहेको बताएका थिए। नेपाल भलिबल लीगको कुल पुरस्कार राशि 32 लाख रूपियाँ रहेको छ, जसमध्ये विजेता टोलीले नगद 20 लाख रूपियाँ प्राप्त गर्ने भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। भोटेकोशी बाढ़ीले क्षतिग्रस्त बनेको माथिल्लो त्रिशुली एकको सुरुङमा 7 जनाको शव फेला। विपदको जोखिम बढ़ेको भन्दै प्रकोप पूर्व तयारी सञ्जाल। नेपालले राष्ट्रिय उत्थानशीलता निर्माण गर्न आह्वान। कल्याणमा जीव दुर्घटना हुँदा 2 जनाको मृत्यु, 4 जना घाइते। ड्रोन हमलापछि साउदीले बन्द गर्यो तेल पाइपलाइन। र पहिलो सिजनको एनभीएल उपाधिका लागि अन्नपूर्ण र कर्णाली भिड्दै। मध्याह बजेको समाचार सक्यो। अर्ग समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौ। यति जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आई सिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: बा, हजुर बुहारी,
2: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: चौतारा स्वागत छ, गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagarpalika 5, Sindhupalso. Email hotelaruniko@gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangasu Gurinagarpalika 5, Sindhupalso.
5: के पार वै मित्र, यो दुम्सोले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र?
6: मित्र, छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
7: ए आमा हो, साङ्लो बुरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
6: अब किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
5: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
6: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
8: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
9: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि, लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
8: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
10: 9849927।
11: एलएमबी एफएम 89.6 मेगाहर्ज।

झुम्का झुमिका गर्दथे, ताराहरूसँग तालमिलाए, र जब म तिमीलाई चुम्दथे र तिम्रा आँखाहरू थुन्दथे र बत्ती पनि। आजकल बत्ती निभाएरै बस्ने गर्दछु म, आजकल बत्ती निभाएरै बस्ने गर्दछु। दुनियाँसँग दिनहुँ अनेकौं न्यु खोज्दछु म, तिमीलाई पाउने भोको छाडिसके तिमीले ढोको थुनेर गएपछि। तर पनि आज भोलि बिहान घाम उदाउँछ, राति ताराहरू चम्कन्छ र बजारमा छात छत्ती सोमरस पाइन्छ, कहिलेकाहीँ खाइन्छ, रमाइन्छ अनि

0: Thank you.
1: Let the matches!

0: 부탁드리겠습니다.
1: 렛 더 바틀!

0: just a minute. We will return back. Return back.
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाउ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् न पख्नुस्, के गर्नु भएको?
7: ल देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: இளம்பு பிரேக் டைம்.
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
7: हुन्छ,
6: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: You are listening to Hilumbu FM 89.6 MHz.
11: 89.6 MHz.
10: MHz.

ब्याङ्क पनि साथी पनि राम्रो पनि हाम्रो पनि।

तपाईँका सबै सपनाहरू पूरा नहुन पनि सक्छ, तर कतिपय सपनाहरूले तपाईँको जीवन बदलिन सक्छ। यस्तै सपनाका राजकुमार हुन पुगेका छन् यी दुधवाला। पुर्ख्यौली दरबारमा दुध बेच्ने यी युवकले देखेको यो सपना सत्यतामा बदलिँदा आज अचम्म परेका छन्। बाँकी कथा अर्को

0: ब्याङ्क पनि साथी पनि राम्रो पनि हाम्रो पनि
1: अहिले दिउँसोको 2 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: एवा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
2: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
1: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै। के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
4: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइकमा त होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
3: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98-41-057-105।
0: एलम्बु FM 89.6 MHz।

0: Time check. It's 3 PM.
1: अहिले दिउँसोको 3 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्री राहत कोषमा 13 अर्ब मौजदात, मधेसमा अस्थायी स्वास्थ्य कर्मीलाई कामकाजमा नखटाउन निर्देशन। कल्याणदीप दुर्घटनामा मृत्यु हुनेको संख्या 3 पुग्यो, 3 घाइते। स्याप्रो बेसीबाट चिल्लिने हाइड्रो पावरको सुरुङसम्म जोड्ने सड़क निर्माण। कोशीबारीले क्षतिग्रस्त बनेको माथिल्लो त्रिशुली 1 सुरुङमा 7 जनाको शव फेला। गैराकोटमा 2 बस 1 आपसमा ठोक्किँदा 18 जना घाइते। केन्या राष्ट्रपति 7 वर्षपछि भारतमा, सम्बन्ध सुधारको संकेत। र आईसीसी प्रिमियर कपमा नेपालले यूएईलाई दियो 314 रनको लक्ष्य। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। इन्द्रावती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष 2082-83 गरेका कार्यको समीक्षा सम्पन्न भएको छ। हिजो र आज शनिबार आयोजित कार्यक्रममा पालिका तथा त्यस अन्तर्गत रहेका 12 ओडामा स्वास्थ्य संस्था तथा विभिन्न गैर सरकारी संस्थाहरूले गरेका कार्य, चुनौती, समस्या, नवीनतम कार्य लगायत विषयमा चर्चा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिरूद्र तिमल सिन्हाले बताउनुभयो। समापन कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा भजगाईले नसर्ने रोग, मानसिक स्वास्थ्य, पोषण लगायतलाई अझ प्राथमिकता दिएर काम गर्न आग्रह गर्नुभयो। स्थानीय तहले जिल्ला, प्रदेश र संघीय सरकारसँग समन्वयमा काम गर्न सके सहज हुने बताउनुभयो। प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुटाउने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बिहान 9 बजेसम्म कोषको खातामा 13 अर्ब 54 करोड़ 9 लाख 3,117 मौजात रहेको छ। कार्यालयका अनुसार भदौ 23 गते साँझ 5 बजेपछि मात्रै 28 करोड़ 20 लाख 10,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा विभिन्न 9 बैंकमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिसकेको छ। यस्तै कोषका 2 बैंकका डलर खातामा पनि रकम बढ़ने क्रम जारी छ। भदौ 26 गते साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 डलर थपिएर कुल 2,38,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। मधेस प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्य कर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अन्तर्गतका स्वास्थ्य निकायलाई पत्रचार गर्दै आर्थिक वर्ष 2083-84 लागि स्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा स्थायी दरबन्दीमा कार्यरत स्वास्थ्य कर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो। मन्त्रालयका अधिकृत 7 बच्चेलाल सातेलीले हस्ताक्षर गरेको पत्रमा 2083 असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्य कर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाएको उल्लेख गरिएको छ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिक्कममा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। दुर्घटनामा अन्य 3 जना घाइते भएका छन्। आज बिहान सिमकबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु PR 02001J00005 नम्बरको बोलेरो जीप अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको प्रहरीले जनाएको छ। रसुवाको च्याप्री बेसीलाई प्रवेशद्वार बनाएर छिलिमे विद्युत आयोजनाको सुरुङसम्म जोड्ने पौच मार्ग निर्माण भएको छ। गत भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको बाढ़ीका कारण प्रभावित बनेको सुरुङ क्षेत्रसम्म नेपाली सेना र उद्धार टोलीले सड़क सञ्जाल जोड़ेको हो। भौगोलिक चुनौतीका बीच 3.5 दिनको अर्थक प्रयासपछि 1,005 मिटर लामो ट्र्याक खुल्ला गरिएको छ। यसअघि साना हेलिकप्टरबाट मात्र पुग्न सकिने उक्त दुर्गम क्षेत्रमा च्याप्री बेसीतर्फबाट सड़क निर्माण शुरू गर्दा पहिले इस्काभेटर प्रयोग गरी 550 मिटर बाटो तयार पारिएको थियो। तत्पश्चात बाँकी रहेको कड़ा पहरा चिर्न नेपाली सेनाले 9 पटक नियन्त्रित ब्यालेस्टिक गरी थप 500 मिटर ट्र्याक निर्माण सम्पन्न गरेको छ। भोटेकोसी बाढ़ीले क्षतिग्रस्त बनेको माथिल्लो तिर्सुली एक जलविद्युत आयोजनामा सातजनाको शव फेला परेको छ। सुरुङ तथा एडवर्क्समा विपत्ताहरूको खोजी गर्ने क्रममा सातजनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले जनाएको छ। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि 216 मेगावाटको माथिल्लो तिर्सुली एकमा धेरै मानिसहरू बेपत्ता भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दगात सुस्त पूर्वको गैराकोटमा 2 बस एक आपसमा ठोक्किँदा 18 घाइते भएका छन्। गैराकोट नगरपालिका 12 हर्कपुर स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान दुर्घटना भएको हो। नारायणगढ़बाट बुटवलतर्फ जाँदै गरेको लु 2 ख 64 57 नम्बरको बसलाई सोही दिशातर्फबाट जाँदै गरेको लु 2 ख 60 36 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। नेपाल प्रहरीका अनुसार दुर्घटनामा परि 2 बसमा सवार 18 यात्रु घाइते भएको प्राप्त समाचारमा जनाएको छ। अब विदेशको खबर। चीनिया राष्ट्रपति शी जिनफिङ 7 वर्षपछि भारत पुगेका छन्। चीनका राष्ट्रपति शी 18 ब्रिक्स शिखर सम्मेलन 2026 सहभागी हुन भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन्। शी जिनफिङ सवार विमान नयाँ दिल्ली स्थित पलाम एयर वेसमा अवतरण गरेको छ। शी यस अघि सन् 2019 भारत गएका थिए। ब्रिक्स सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा आजबाट शुरू हुँदैछ। अब खेलकुदको खबर। आईसीसी प्रिमियर कपमा ओपनर आसिफ शेखले शेखको शतकको मदतमा फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स युएलाई 314 रनले लक्ष्य दिएको छ। मलेसियाको कालामपुर स्थित बायोमास ओभरको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 316 रन बनाएको छ। हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्री राहत कोषमा 13 अर्ब मौजात। मधेसमा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नकटाउन निर्देशन। कल्याणजी दुर्घटनामा मृत्यु हुनेको संख्या 3 पुग्यो। 3 घाइते। स्याप्रोबेसीबाट चिलेमी हाइड्रोपावरको सुरुङसम्म जोड्ने सड़क निर्माण। बाढ़ीले क्षतिग्रस्त बनेको माथिल्लो तिर्सुली एकको सुरुङमा 7 शव फेला। गैराकोटमा 2 बस एक आपसमा ठोक्किँदा 18 घाइते। चीनिया राष्ट्रपति शी 7 वर्षपछि भारतमा सम्बन्ध सुधारको संकेत। त्रैसिसी प्रिमियर कपमा नेपालले युएलाई दियो 314 रनको लक्ष्य। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजी उपस्थित हुनेछौ। प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार। सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
1: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
0: मायाको चिनो,
1: मेडल,
0: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
0: कस्टमाइज कप प्रिन्ट,
1: मेडल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: हेलम्बु एफएम 89.6 मेगाहर्जमा यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ लोक तथा दोहोरी गीतहरू।

0: time check. It's 4 p.m.
1: अहिले अपराह्नको 4 बजेको छ।

Helembu FM 89.6 MHz.

0: Wait just a minute. We will return back. Return back.
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए,
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
7: नेपाल सरकार, विज्ञापन बोर्ड। मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
8: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
7: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
10: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
10: खै के गर्ने भने दिदी,
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: एलम्बु FM 89.6 MHz।
13: लौ न, सुरु गरौँ न, रात छिपिसक्यो।
14: अनि बाटुलीसँग भिन्ने तनेरी खै त?
15: अनि के हाम्रा छाला चौरी परेछन् र?
14: तँलाई त मै टेर्दिन, झन् बाटुलीको त आशै नगर।
15: त्यसो सर्त लगाऊ, आरे जे भन्छौ त्यो मानौ।
16: होइन, हाम्रा पुर्नेले गाइहाल्छ नि। नमस्ते नमस्ते।
14: बाटुलीले एउटा शर्त राखेकी थिए।
16: मन्जुर छ मन्जुर छ।
14: पहिला शर्त त सुन।
17: सुन्दिम न त सुन्दिम।
14: यदि बाटुले हारे पुर्णेको स्वास्नी बन्न तयार थिए, तर पुर्णे हार्यो भने यदि पुर्णे हार्यो भने बाटुलीको घरमा हली बस्नुपर्छ।
17: स्याहार्ने हो के त विचार
16: कस्तो ला शर्त
18: रसिलो
16: ल सुरु गरौँ
17: ल अलिक खिपेर दे त
16: ल रन गरिदिउँ।

तिन नाको सिन्दुर पोते दुईको धागो चुरा तिन नाको सिन्दुर पोते दुईको धागो चुरा सुन्दर गर्ने औठीले।

0: ए मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसिता बैतिन रानी।
1: के भयो के भयो गाउँ के
2: सर्त अनुसार अब बोक्नु पर्यो हामीले होइन।

0: இளம்பு பிரேக் டைம்.
1: शुभ प्रभात. बस आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा.
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त.
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
1: हो, अरू भन त.
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ.
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ. अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ. सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ.
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा.
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ.
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ.
8: नेपाल सरकार विज्ञापन बोर्ड.
9: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर. तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु. न घर परिवारले न समाजले मलाई स्वीकार्छ. यही आश्रय मेरो जीवन हो. सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए.
10: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे. झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए,

0: वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
1: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
0: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
2: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
4: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
5: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
6: मद्यपान र धूम्रपान सेवन नगरौं।
7: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: LMB FM

0: Station. Manaslu World College, a home for future leaders. Java Hill, Kathmandu.
1: यही फागुन 14 गते महाशिवरात्रि को दिन तपाईहरु को नजिकको सिनेमा घरमा नेपाली कथानक चलचित्र लाज शरणम

0: फागुन 14 गते महाशिवरात्रि को दिन लाज शरणम।
1: तपाईं अहिले हेलोबो एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: Time check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरूमाझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ
1: सालोम मण्डलीका एल्डर सेत तामाङ।
0: अब सुनौ परमेश्वरको जीवित वचन।
2: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नको लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा जय मसीह तथा ख्रिष्टीय अभिवादन भन्न चाहन्छु। आजको प्रवचनको सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीको सुसमाचार 9:9-13 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, यसरी पाठ गर्नेछौ। यीशु त्यहाँबाट जानुहुँदा मत्ती भन्ने एकजना मानिसलाई कर उठाउने अड्डामा बसिरहेको देख्नुभयो र तिनलाई भन्नुभयो, मेरो पछि लाग। अनि तिनी उठे र उहाँको पछि लागे। उहाँ खाना बस्नुभएको बेला धेरैजना कर उठाउनेहरू र पापीहरू आएर यीशु र उहाँका चेलाहरूसँग खाना बसे। जब फरिसीहरूले यो देखे तब उहाँका चेलाहरूलाई भने, किन तिमीहरूको गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्छन्? यो सुनेर उहाँले भन्नुभयो, निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन तर रोगीहरूलाई हुन्छ। तर गएर यसको अर्थ के हो तिमीहरू सिक। म बलिदान होइन दया चाहन्छु, किनकि म धर्मीलाई होइन तर पापीहरूलाई बोलाउन आए। आदरणीय श्रोता, यो खण्डमा हामीले पापीहरूलाई यीशुले बोलाउनुहुन्छ र आफ्नो चेला बनाउनुहुन्छ भन्ने बारेमा हामी विस्तृत रूपमा हेर्नेछौ। र एउटा पापीहरूलाई पनि यीशुले बोलाउनुहुन्छ र आफ्नो चेला बनाउनुहुन्छ भन्ने सत्यताको बारेमा हामी यहाँ हेर्नेछौ। र लेखकले यहाँ यीशुले मत्ती कर उठाउनेलाई उहाँको पछि लाग्नलाई बोलाउनु भयो भनिकन यहाँ उल्लेख गरिएको देखिन्छ। यीशुले मत्ती भन्ने एकजना कर उठाउनेलाई उहाँले बोलाउनु भयो र उहाँले भन्नुभयो र उहाँले बोलाउँदाखेरि उनी पनि उठेर उहाँको पछि लागे र यीशुले मेरो पछि लाग भन्न साथ यीशुको पछि लागिहाल्ने चेला कति अचम्मको हामी देख्छौ। र यीशुको बारेमा मतीले सुनेको कुरा पनि हामी थाहा पाउँछौ, किनभने सुनाइ चाहिँ अथवा सुनाइबाट चाहिँ विश्वास आउँछ। यीशुको चर्चा सारा यरुसलेम र इजरायलका प्राय भूमिहरूमा यीशु प्रभुको बारेमा धेरै चर्चा भएको कुरा हामी यहाँ देख्छौ र मतीले पनि यीशुको बारेमा सुनेको हुनुपर्छ र यीशु ख्रिस्ट को हो भन्ने कुरा मतीले ध्यान दिइराखेको अवस्था देखिन्छ र यीशु को हुनुहुन्छ भन्ने कुरा मतीले बुझिरहेको अवस्था पनि हामी देख्छौ। जब यीशुले मतीलाई कर उठाइराखेको अवस्थामा नै उहाँको पछि लाग्नलाई बोलाउनु भयो तब मतीले आफूलाई त्यो बोलावटलाई पछ्याउनका लागि उनी उठे र हिँडिहाले। उहाँ र उहाँका चेलाहरू पापीहरूसँग बसेर खाना खानुभयो। जब मती यीशुको पछि हिँडे तब यीशु प्रभुले पापीहरूसँग बसेर खाना पनि खानुभयो अनि यो अवस्था बडो अचम्मको देखिन्छ। फरिसीहरूले उहाँका चेलाहरूलाई भने, किन तिमीहरूको गुरु र कर उठाउनेहरू र पापीहरूसँग खान्छन्? र फरिसीहरू जहिले पनि यीशु प्रभुले के गर्नु भएको, के गरिरहनु भएको छ, अथवा यीशु प्रभु कहाँ जानुहुन्छ, कहाँ कहाँ जानुहुन्छ, के भन्नुहुन्छ, सबै कुराको चियो चर्चा गर्ने व्यक्तिहरू फरिसीहरू नै थिए र शास्त्रीहरू पनि। जब यीशु प्रभुले पापीहरूसँग बसेर खाना खानुभयो, तब फरिसीहरूले प्रश्न गर्ने गरेका थिए र प्रश्न यो थियो कि किन तिमीहरूको गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्छन् भनेर चेलाहरूलाई यो प्रश्न गरिएको थियो। यीशुले तिनीहरूलाई भन्नुभयो, निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन तर रोगीहरूलाई हुन्छ। यीशु प्रभुले यो कुरा थाहा पाइसकेपछि उहाँले भन्नुभयो कि निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन। जो मानिसहरू निरोगी छ उनीहरूको लागि डाक्टर चाहिँदैन, किनभने डाक्टर चाहिने नै रोगीहरूको लागि हो। डाक्टरहरू रोगीको लागि नै तयार भएका हुन्। रोगीहरूलाई निको पार्नलाई, रोगीहरूलाई औषधि उपचार गर्नलाई डाक्टरहरूको आवश्यकता पर्दछ। तर रोगै छैन भने डाक्टरको पनि आवश्यकता छैन। यो कुरा यीशु प्रभुले यिनीहरूको बीचमा अथवा फरिसीहरूलाई अथवा चेलाहरूलाई पनि उहाँले यो सबै कुरा स्पष्ट पार्नुभयो। यीशुले आफ्नो बारेमा स्पष्ट भन्नुभयो, म बलिदान होइन, दया चाहन्छु। यीशु प्रभुले चाहिँ कुनै पनि बलिदान यीशुलाई चाहिँदैन भन्ने कुरा स्पष्ट पार्नुभयो र बलिदान बलिदिने कुराहरू उहाँले रुचाउनु भएन, किनभने यीशु प्रभुलाई बलिदान थिएन तर दया चाहन्छु भन्नुभयो। दयाको सेवा, दया मानिसहरूलाई चाहिन्छ, रोगीहरूलाई दया चाहिन्छ, अशब्दहरूलाई दया चाहिन्छ। त्यसै कारण यीशु प्रभुले उहाँलाई बलिदान चाहिँदैन तर दया चाहिन्छ भनेर यीशु प्रभुले दयाको कुरा गर्नुभयो, किनकि म धर्मीलाई होइन तर पापीहरूलाई बचाउन आए भनेर यीशु प्रभुले भन्नुभयो। र पापीहरूलाई बचाउनका लागि आउनुहुने यीशु प्रभुले पापीहरूको बीचमा उहाँ रहनुभयो र पापीहरूसँग खानुभयो र यो कुराहरू हामी यहाँ देख्छौँ। र यीशु प्रभुले आफ्नो बारे
3: टाइम चेक इट्स 7 PM

0: Helembu FM 89.6 MHz.
1: Maya timi sanga betola bhanera he timi sanga

0: राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन। यसले सवारी साधनको सन्तुलन बिगार्ने, चालकले नियन्त्रण गुमाउने र दुर्घटनाको जोखिम पनि बढ़ाउँछ। यात्रुहरूको सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिनु गैर जिम्मेवार व्यवहार हो। सम्बन्धित निकायले कड़ाईका साथ अनुगमन र कार्यवाही गर्नुपर्छ भने चालक तथा व्यवसायीले पनि नियमको पालना गर्नुपर्छ। यात्रु स्वयं पनि सचेत भई क्षमताभन्दा बढ़ी यात्रु बोकेको सवारी साधन प्रयोग नगर्ने बानीको विकास गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
1: नेपाल एसएससी प्रिमियर कप क्रिकेटको च्याम्पियन बन्दै एसिया कपका लागि छनौट भएको छ। आज भएको फाइनलमा यूएईलाई 44 रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा स्थान पक्का गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेटको क्षतिमा 314 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेल्नुभयो भने गुलशन झा 52 र रोहित पौडेलले 40 रन बनाउनुभयो। 315 रनको लक्ष्य पुर्याएको यूएई 49.1 ओभरमा 269 रनमै अल आउट भयो। आज मलेसियाको बायोमास खेल मैदानमा सयौं नेपाली दर्शक खेल हेर्न आएका थिए। नेपालका क्याप्टेन सन्दीप लामिछानेले साथ र समर्थनका लागि धन्यवाद दिनुभयो।
2: सबैलाई एकदमै हृदयदेखि नै धन्यवाद। यात्रा त्यति सहज थिएन, तर पनि तपाईँहरूको माया, तपाईँहरूको आशीर्वादले गर्दा हामी यहाँसम्म आइपुग्यौं र यो यात्रामा साथ दिनुहुने सम्पूर्ण जति पनि हुनुहुन्छ यहाँहरू, तपाईँहरूको माया आशीर्वादले चाहिँ नेपाल क्रिकेट जहिले पनि एकदमै भाग्यमानी ठान्नेछौ हामी। मेरोहरू, सपोर्टहरू, जति पनि हाम्रो स्टाफहरू हुनुहुन्छ, म्यानेजमेन्टहरू, बिकज हामी संसारको कुनै पनि कुनामा जाउँ हामी तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौं। सो एकदमै खुसी छु यो समय, यो मायाको लागि, र जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ, र फेरि पनि यहाँहरू सम्पूर्णलाई नेपाल क्रिकेटलाई आउने दिनहरूमा अझै योभन्दा बेसी माया गरिदिनुहुन भन्ने आग्रह गर्न चाहन्छु।
1: नेपालले एसएससी प्रिमियर कपको उपाधि जित्दै इतिहास दोहोर्याएको छ। सन् 2023 फाइनलमा पनि नेपालले यूएईलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। आगामी फाइनलमा पनि एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान लगायत टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिमकोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। आज बिहान सिमकोबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपन्ना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीको भनाइ छ। सल्यानका सामुदायिक रेडियोले खबर पठाएका छन्। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिन्कका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाइरहेको छ। आगामी 3 दिनसम्म मौसम बदली भई मेघगर्जन तथा चट्याङसहित पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि आगामी सोमबारसम्म देशका विभिन्न भूभागमा मध्यम वर्षासँगै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछाने,
3: अहिले चाहिँ नेपालमा देशैभर नै बादल लागेको अवस्था छ र विभिन्न ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी परिरहेको अवस्था छ। अहिले चाहिँ मेघगर्जन चट्याङ कतै कतै हावा हुरिसकेको पानी पनि परेको अवस्था छ। रातिको समयमा चाहिँ आज मध्य प्रदेश, कोशी, बागमती, गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना चाहिँ रहेको, र भोलि पर्सिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी, बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागहरू, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ भने अन्य ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको मात्र वर्षाको सम्भावना रहेको छ। र पर्सिको लागि पनि विशेष गरी पूर्वी पहाड़ी भूभागहरूको एक दुई ठाउँ र जुन पश्चिमी पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी पानी पर्न सक्ने सम्भावना रहेको छ।
1: कोशी, बागमती र गण्डकीका एक दुई स्थानमा आज राति ठूलो पानी पर्ने सम्भावना छ। रसुवाको भोटेकोशी बाढ़ीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। बाढ़ीमा परि मृत्यु भएका मध्ये 543 पुरूष र 334 महिला रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5130 जना अझै बेपत्ता रहेको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
4: अहिलेसम्म हाम्रो यो रसुवा बाढीको खोज उद्धार राहत अपडेट 2083 आज भदौ 27 गते साँझ 6 बजेसम्मको हामीसँग भएको तथ्याङ्क यहाँहरू समक्ष राख्न चाहन्छु। मानवीय क्षतिमा हिजो जति नै छयो 1386 नै छ अहिलेसम्म। यसमा पुरुष 542 जना, महिला 334 र आंशिक अङ्ग फेला परेको 510 वटाको भन्ने छ। सम्पर्कविहीन करिब 5,100 जना नै सम्पर्कविहीनको लिस्टमा हुनुहुन्छ।
1: नेपाली सेनाका अनुसार आज साँझ 5:30 बजेसम्म हवाई साधन मार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप 20 जनाको उद्धार गरिएको छ। रसुवागटी जलविद्युत आयोजनामा खोजी भइरहेको छ। लाङटाङ जलविद्युत आयोजनाको सुरुङ क्षेत्र को सम्पूर्ण खोजी सम्पन्न भए पनि हालसम्म कुनै पनि व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन। चिलिमे जलविद्युत क्षेत्रमा भने खोजी कार्यलाई सहज बनाउन पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। माथिल्लो त्रिशुली एक हाकुबेसी स्थित अडिट 3 टनेल, त्रिशुली 3A पावर हाउस तथा सुरुङ क्षेत्र र त्रिशुली 3B जलविद्युत आयोजनामा पनि नेपाली सेना र संयुक्त टोलीले उत्खनन तथा खोजी कार्य निरन्तर जारी राखेका छन्। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुंगा मुगलिङ सड़क योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे:
5: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यकासँग जोड्ने एउटा मुख्य लाइफलाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिले केही अवस्थामा काम भइराख्यो भने र थप मौसमले साथ दियो, अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
1: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमा भन्दा परस्पर जोड़िएको हालैकै भुटेकोशी विवादबाट देखिएको बताउनुभयो। यसैबीच रसुवाको भुटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीले हिमाली क्षेत्रमा बढ़दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिफिनेटले जनाएको छ। विपदपछिको पुननिर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा, जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा पनि जोड़ दिएको छ। भोटेकोशी बाढ़ीले 1,800 हेक्टर खेती योग्य जमीनमा क्षति पुर्याएको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा करिब 1,800 हेक्टर खेती योग्य जमीनमा क्षति पुर्याएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन FAOले जनाएको छ बाढ़ीबाट विशेष गरी धान बालीमा ठूलो क्षति पुगेको छ। FAOका अनुसार बाढ़ीका कारण करिब 7,700 मेट्रिक टन कृषि उत्पादन गुम्ने प्रारम्भिक अनुमान गरिएको छ। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो।
6: कफीका जातहरू हामीले परीक्षण गरिरहेका छौँ र त्यहाँबाट 3 जातहरू राम्रा देखिएको भएर यसलाई उन्मोचनका लागि हामीले प्रस्तावना तयार गरी बिउ बिजन तथा गुणस्तर नियन्त्रण केन्द्र हरियो भवनमा पेश गरिसकेका छौँ र त्यहाँबाट हाम्रो जात उन्मोचन अनुमोदन र दर्ता उपसमितिबाट पनि अगाडि बढ़िसकेको छ। अब यिनी 3 जातहरू छिटै नै अब उन्मोचन हुँदैछन् र यसको अलावा हामीले यो कफी अनुसन्धान कार्यक्रममा विभिन्न रोग क्रिया व्यवस्थापन सम्बन्धी प्रश्नहरू सम्बन्ध गरेका छौँ। क्षेत्रको बाटो व्यवस्थापनको हामीले प्रविधि पत्ता लगाएका छौँ। त्यस्तै गरेर कफीमा चाहिने उपयुक्त मलखालको मात्रा पत्ता लगाएका छौँ र कफी बालीमा चाहिने छुवारी व्यवस्थापनको पनि हामीहरूले प्रविधि विकास गरिसकेका छौँ।
1: सुदूरपश्चिम प्रदेश सरकारले बजेटको पुनरावलोकन परिमार्जन तथा पुनर्लेखन प्रक्रिया तत्काल अघि बढ़ाउने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले नवगठित सरकारका नीतिगत प्राथमिकता अनुसार बजेट निर्माण प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल। साझा खबरमा अब विदेशको खबर। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोड़िएका पम्पिङ स्टेशनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण हर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाटै दैनिक करिब 50 लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। आज भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। त्रिपुरेश्वर स्थित कवर्ड हलमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पारे विजेता बनेसँगै अन्नपूर्णले 20 लाख प्राप्त गरेको छ।
0: रसुवाको भोटेकोशी बाढ़ीपछि सरुवा रोगको जोखिम र अपनाउनु पर्ने सावधानी।
7: शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ।

0: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
1: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
0: ओहो, तिमी त घरको खाने भएछौ नि।
2: के को सर सल्लाह हो दुईजनाको?
1: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।

0: दिएको छ। बाढ़ीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सड़क सञ्जाल सुचारू गर्न आज सड़क डिभिजन कार्यालय हेटौडामा भारतीय दूतावासले बेली ब्रिज हस्तान्तरण गरेको हो। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुलीले पाली।
1: बाढ़ीपछि तपाईँले खाइरहनु भएको पानीको मुहान पनि फोहोर हुन सक्छन्। पानीका मुहान फोहोर हुँदा झाडा पखाला लाग्न सक्छ। झाडा पखाला लाग्न नदिन चाहिँ के गर्ने? हामीले सर्वारोग विशेषज्ञ डाक्टर संगीता राईलाई सोधेका छौं।
2: पहिलो नम्बरमा पिउने पानी सुरक्षित बनाउनु पर्छ। पानी जहिले पनि उमालेर मात्रै पिउनु पर्छ र शुद्धिकरण गरेर पानी पिउनु पर्छ। दोस्रो भनेको हात, हातको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। शौचालय गएपछि, बच्चाको दिशा सफा गरेपछि, खाना पकाउनु अघि र खाना खानु अघि साबुन र सुरक्षित पानीले हात धुनुपर्छ। र तेस्रो, खाना सुरक्षित राख्नुपर्छ। खाना राम्रोसँग पकाएर खानुपर्छ र पकाएको खाना जहिले पनि ढाकेर राख्नुपर्छ। र चौथो, शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन, घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
1: पानी कम्तीमा एक भूलको उमालेर मात्रै पिउन, उमालिसकेको पानी पुनः प्रदूषित हुन नदिन, छोपिराख्न, झिंगा भन्किएका खानेकुरा नखान सुझाव दिँदै हुनुहुन्थ्यो सर्वारोग विशेषज्ञ डाक्टर संगीता राई। के तपाईँ बाढ़ीले ल्याएको लेदो पन्छाउँदै र घरभित्रका सामान निकाल्दै हुनुहुन्छ? हुनुहुन्छ भने आफ्नो ख्याल हमेशा राख्नुहोस् है। नुवाकोटको देवीघाट बजारमा बाढ़ीले ल्याएको लेदो पन्छाउन खटिएका अभिषेक पाठकको कुरा सुनौ।
3: 10 फिट 5 फिटसम्मको हिलो छ, यहाँ भित्र सिसाहरू फुटेको हुन सक्छ, घरको झ्यालहरूको फलाम रडेर हुन सक्छ। अब हामीले खाल्डै खन्दा अथवा हामीले फोहोर टिप्दाखेरि हाम्रो हातमा चोटपटक नलागोस् भनेर हामीले मास्क चाहिँ अलिकति राम्रै तरिकाको मास्क लिएर आएको छौँ। भित्र पसिन्छ, यहाँ घरहरूको स्थिति हेर्न सक्नुहुन्छ। माथिबाट ढुङ्गाहरू, फलामहरू, दराजमा राखेको सामानहरू झर्दाखेरि अब आफ्नै टाउकोमा चोटपटक लाग्न सक्छ। अब कमजोर भएका छन् यहाँ घरहरू देख्न सक्नुहुन्छ। कहीँ राखेको सामानहरू माटोमा अड्किएको हुन सक्छ, टाउकोमा झर्दाखेरि आफै घाइते भयो भने। त्यही भएर हामीले आफ्नो सुरक्षाको लागि यो राम्रै खाले हेलमेट, हामीले कन्स्ट्रक्सनमै काम गर्ने हेलमेट हामीले लिएर आएको। अब हामी त्यहाँ भित्र बस्दाखेरि चाहिँ सामान्य चप्पल जुत्तामा काम गर्ने स्थिति छैन। त्यसको लागि हामीलाई एकदमै मजबुत खाले जुत्ता, जुन हामी गाउँ घरमा खेतमा काम गर्दा लाउने जुत्ता हुन्छ, त्यो जुत्ता बिना हामीले काम गर्ने स्थिति यहाँ छैन। सबैभन्दा प्राथमिकमा त यही पन्जा भयो, त्यसपछि हेलमेट भयो, त्यसपछि देख्न सक्नुहुन्छ जुत्ता भयो, सेफ्टी गियर लुगाहरू भयो, साथसाथै आफूलाई चाहिने खाने पानी मिनरल वाटरको देखि लिएर आफू बस्ने ठाउँहरूदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। यहाँ स्वयं हामी अरूलाई राहत दिन आउँदाखेरि हामी आफै सम्पूर्ण तयारीका साथ आएनौँ भने यहाँ काम गर्न अलिकति गाह्रो छ। हामी आउन चाहिँ आइन्छ तर प्रभावकारी हुन सकिँदैन, त्यसको लागि चाहिँ हामी एकदम राम्रो तयारीका साथ आउनुपर्छ।
1: अग्लो ठाउँ, भत्किएका घर, लेदो पन्छाउन जाँदै हुनुहुन्छ भने टाउकोमा बलियो खालको हेलमेट, खुट्टामा गम्बुट, हातमा बाक्लो पन्जा लगाउन चाहिँ नभुल्नुहोस् है। तपाईँले पैसा नलाग्ने 1234 फोन गरेर विपदका बेला तत्काल सहयोग लिन सक्नुहुन्छ अनि स्वास्थ्यमा समस्या आए चाहिँ 1115 र घाइतेलाई तत्काल अस्पताल पुर्याउनु परे एम्बुलेन्सका लागि 102 फोन गर्न सक्नुहुन्छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
4: होल्डिङ सेन्टरहरूमा रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, समन्वय गर्ने, उहाँहरूले दिएको सल्लाह सुझाव अनुसार काम गर्नुपर्ने हुन्छ। त्यसका अतिरिक्त स्वास्थ्य सम्बन्धी परामर्शका लागि 1115 नम्बरको हटलाइन निशुल्क रूपमा फोन गर्न मिल्ने नम्बर सञ्चालनमा ल्याएको छ, जहाँ फोन गरेर हामीले स्वास्थ्य सम्बन्धी परामर्श, जानकारी, सल्लाह सुझाव पाउन सक्छौ। त्यसै गरी कसैलाई कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्यामा हामीले सुझाव लिनु पर्यो, एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्था भयो भने 1166 1166 नम्बरको हटलाइन नम्बरमा फोन गरेर निशुल्क सेवा लिन सक्छौ। बाल बालिकाहरूका लागि, मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10988 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौ।
1: अस्थायी आश्रय स्थलमा खटिएका स्वास्थ्य कर्मी नजिकको स्वास्थ्य चौकीमा गएर पनि आफूलाई परेको स्वास्थ्य समस्या भन्न सक्नुहुन्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रैथाने बालीको महत्व धेरै तर सरोकारवालाको चासो कम।
5: सागुनो पनि लगाउँथे, सागुनाको खीर

0: हुन्थे, पोट्याक्सी भन्थे त्यसलाई, केटाकेटीहरूलाई औषधि यसो टाइफाइड भएर चाहिँ सन्चो हुन लागेको मान्छेलाई त्यो काबुनाको खिर बनाएर त्यो सन्चो हुन्थ्यो भन्थे।
1: पोषणको सुधारका लागि परम्परागत खेतीबालीको महत्व विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब पोषण क्याप्सुल। परम्परागत रूपमा लगाइने खेतीबाली स्वास्थ्यका लागि फाइदाजनक र पोषिला हुन्छन्, तर कतिपय स्थानीय तहले यसमा राम्रो अभ्यास गरेको भए पनि बाँकीले पनि राम्रोसँग ध्यान दिन सकिरहेका छैनन्।
6: पोषण संवादमा आज प्याकेट गरिएका बजारिया खानेकुरा जंक फूडलाई त्यागी रैथाने बाली र परिकारको संरक्षणको चर्चा। बझाङ जिल्लाका गाउँघरमा धेरै समय घरको भान्सादेखि खेतीबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो। कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न त्यहाँका मुख्य खाद्य स्रोत थिए। त्यही अन्नबाट बनेका विभिन्न परिकारहरू बजारमा पनि पाइन्थ्यो। यी बाली पेट भर्ने अन्न मात्र थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयाती तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै रैथाने बाली खेतबाटै हराउन थालेका छन्। सुनिल मण्डेलको रिपोर्ट।
7: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 पातेखेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा।
8: पहिला त हामी जौ लगाउँथ्यौं, वा लगाउँथ्यौं, कोदो लगाउँथ्यौं, मार्से लगाउँथ्यौं। अहिले त्यो मार्से भने त लोही नै भइसक्यो, अनि कोदो त हुँदैछ, कोदो हुन्छ। प्राय जसो मान्छेहरू अब त्यो खेती गर्न अलिक छोड्या जस्तो लाग्यो।
7: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी।
0: पहिला खेतीपातीमा छापा चिनी धान लगाउँथे, त्यो छापा चिनी धानको भात एकदम स्वादिलो हुन्थ्यो, झालो गहुँको पनि रोटी एकदम स्वादिलो हुन्थ्यो। आजभोलिको गहुँ भन्दा त्यो झालो गहुँ एकदम फारु हुने, पथी पनि हुने, सबैलाई पथी हुने, जस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
6: कतिपय समुदायमा परम्परागत अभ्यासहरू र चल्दै आएका चाडपर्व र उत्सवहरूमा प्रयोग गरिने खानाका परिकार बनाउनको लागि पनि धेरै रैथाने बालीहरू संरक्षण भएको पाइन्छ। त्यस्तै गरी विभिन्न जीव जन्तुहरूका मासुहरूलाई पनि प्रयोग गर्ने परम्पराले पोषणमा सहयोग पुर्याएको पाइन्छ। थारू समुदायमा पोषण सम्बन्धी परम्परागत अभ्यास र बाल बालिकाका लागि त्यसबाट पुग्ने सहयोगको बारेमा एकैछिन सुनौ यसै सम्बन्धी अनुसन्धानकर्ता शेखर दहितलाई
9: चाड पर्वमा पनि विशेष खालको परिकारहरू बनाउने चलन छ र हाम्रो खानाले खालको सांस्कृतिक पहिचान प्रकृतिलाई संरक्षण गर्ने हेतुले पनि समय समय अनुसार खाद्य वस्तुहरू कसरी तयार भइराखेको छ प्रकृतिमा ती कुराहरूलाई मध्यनजर गरेर जस्तै देवी देवताहरूलाई उहाँहरूलाई पुज्दाखेरि गर्दाखेरि पनि उहाँहरूलाई हामी त्यस्ता खानेकुराहरू तयार गरेर दिने गर्छौं।
6: बाल बालिकाको पोषणमा सुधारका लागि त्यस्ता अभ्यासहरूलाई संरक्षण गर्नुपर्दछ र त्यसको लागि पालिकाहरूले पनि सहयोग गर्नुपर्दछ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बाल बालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रमहरू गरिरहेको छ। गुञ्जन एफएम रौतहटबाट उपेन्द्र गोलेको रिपोर्ट।
10: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण स्तनपान पूरक आहार सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी
11: महिला स्वयंसेविका त हाम्रो निरन्तर रूपमा त्यो काम गरिरहेका छ। दुई वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो अनि त्यो वृद्धि अनुगमन त प्रत्येक मन्थमा नै भइरहेको छ। अब काम गर्दै क्रममा पनि अब त्यही कुरा हो सर, अब एजुकेसनको कमी भएर आमा बुबालाई त अब भन्ने बेलामा हामी एक महिनामा एकचोटि भेट हुन्छौ, यो गर्नु भन्छौ, अनि जो चाहिँ बुझेको हुनुहुन्छ उहाँले गर्नुहुन्छ, जो चाहिँ बुझ्नै खोज्नुहुन्न त्यो प्याकेटको खानेकुराहरू
10: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
6: बाल बालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ, तर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकहरूमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुन्छ। त्यसमा सचेतना फैलाउनु आवश्यक छ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
1: युएलाई पराजित गर्दै नेपाल एसएससी प्रिमियर कपमा च्याम्पियन बनेको छ। सन् 2027 एसिया कपका लागि पनि छनौट भयो। मलेसियामा सयौं समर्थकको भीड़ देखेपछि खेलाड़ीहरूले धन्यवाद तथा आभार प्रकट गरेका छन्। आज भोलि र पर्सि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएकाले जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने मौसमविदले बताएका छन्। कृष्णभीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने गरी काम भइरहेको छ। रसुवाको भोटेकोशी बाढ़ीपछि जलविद्युतका सुरूङ भित्रको खोजी कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाइएको छ। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै सरकारलाई फोन गर्न सकिने भएको छ। ड्रोन आक्रमणपछि साउदीले तेलको पाइपलाइन बन्द गरेको छ। हर्मुजको विकल्प पनि बन्द गरिएको छ र एनभीएलको उपाधि अन्नपूर्णले जितेको छ। हवस्, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि
12: भेटौँ।
13: अहिले बेलुकीको 8 बजेको छ।

तिनानाको सिन्दुर पोते दुईको धागो चुराओ, तिनानाको सिन्दुर पोते दुईको धागो चुराओ, सुन्दर गर्ने औठीले।

मुखे खोल्न पर्ने हो कि आफै बुझिए जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझिए जाने, रामै राजा थिए र पोसी त भयो।

YouTube Premium.

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बा एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल भदौ 28 गते आइतबार, भाद्र शुक्ल पक्ष द्वादश तिथि, इस्वी सन् 2026 सेप्टेम्बर 13 तारीख, नेपाल सम्बन्ध 1146। आज बिहान सूर्योदय 5:48 समयमा हुँदैछ भने सूर्यअस्त भने साँझ ठिक 6:19 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। बाढ़ी प्रभावित क्षेत्रमा प्रहरीको स्वास्थ्य सेवा, विदुरमा खोलियो अस्थायी अस्पताल, बाढ़ीमा घरवास गुमाएकाहरूलाई बागमती प्रदेश सरकारले आवास बनाइदिने। यी वर्तमान सभापति देउबा समाहाले पनि ल्यायो महाधिवेशन कार्यतालिका, 77 जिल्लामा खटायो प्रतिनिधि, 5 दिनमा 2,33,000 सिलिण्डर ग्यास बिक्री हुँदै। कृष्ण भीरको अवरूद्ध सड़क 3 दिनभित्र सञ्चालनमा ल्याउने तयारी, अबको 3 दिनमा बाढ़ी प्रस्तावित प्रभावित क्षेत्रका केही ठाउँमा मध्यम वर्षाको सम्भावना। र पहिलो संस्करणको नेपाल भलिबल लीग एनभीएलको उपाधि, अन्नपूर्ण स्पाइकर्स किङ्सको जित। साझा खबरको शुरूमा स्थानीय खबर। नेपाल प्रहरीले बाढ़ी प्रभावित क्षेत्रमा अस्थायी अस्पताल सञ्चालन गरेको छ। भोटेकोशी नदीमा आएको बाढ़ी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 को अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको हो। त्रिशुली नदीको बाढ़ीले त्रिशुली अस्पताल संघको सम्पर्क विच्छेद भइरहेको समयमा बाढ़ी पश्चात फैलिन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै विद्युरमा 500 को लेभल 1 अस्पताल सञ्चालनमा ल्याएको नेपाल प्रहरीले जनाएको हो। सर्वसाधारण नागरिकले अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवा सहित बाहिरंग, ओपीडी, वार्ड, प्रयोगशाला, औषधि लगायत सुविधा निश्चित निशुल्क रूपमा पाउने व्यवस्था मिलाएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभएको हो। उहाँको अनुसार भटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण मानवीय र पशु चौपाया क्षति पश्चात फैलिन सक्ने संक्रमणजन्य रोग नियन्त्रणलाई केन्द्रित गर्दै फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। बाढ़ीमा बेपत्ता भएका व्यक्ति तथा भेटिएका व्यवहारी शव पहिचान गर्न नेपाल प्रहरीले फिल्ड अस्पतालको परिसरमा डीएनए परीक्षण सेवा पनि सञ्चालनमा ल्याएको छ। बाढ़ीमा परेर र हराइरहेका व्यक्तिको परिवारको सदस्यको नमूना संकलन गर्न काठमाडौँ पुग्नै पर्ने बाध्यता पनि हटाई विदुरमा सम्पर्क केन्द्र सञ्चालन गरिएको हो। बाढ़ीमा परेर परिवारका सदस्य हराइरहेको भएमा डीएनए उपलब्ध गराउन सम्बन्धित परिवारहरूलाई पनि अनुरोध गरिएको छ। इन्द्रावती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष 2082/83 गरेको कार्यको समीक्षा कार्य सम्पन्न भएको छ। शुक्रबार र शनिबार आयोजित कार्यक्रममा पालिका तथा त्यस अन्तर्गत रहेका 12 वडाका स्वास्थ्य तथा संस्था, विभिन्न गैर सरकारी संस्थाहरूले गरेका कार्य, चुनौती, समस्या, नवीनतम कार्य लगायतका विषयमा चर्चा गरिएको गाउँपालिकाका शाखा प्रमुख अनित रुद्र तिमल सिन्हाले जानकारी दिनुभएको हो। समापन कार्यक्रममा